0: एनएसएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 पिपल्स चोइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसएफले खेलाडी सूचीबद्ध गरेको हो। भलिबलकी मिना सुनार, फुटबलकी पूजा राणा, कराँतेका सानु माया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स आर्ट मार्सल आर्ट्स एमएमएका रविन्द्र ढाँटलाई सूचीमा राखिएको छ। यी खेलाडीलाई एक दिनमा एकजनाले मात्रै मत दिन पाउने गरी व्यवस्था गरिएको छ। भोटिङ पार्टनर आइएमए खल्तीको मतभार 50% हुनेछ भने बाँकी 50% मतभार सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटी मार्फत राष्ट्रिय खेलकुद सङ्घका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यबाट प्राप्त मतको हुनेछ। सङ्घका महासचिव अञ्जन खड्का:
1: स्कुल च्वाइस क्रीडाको विजेता आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमए खल्तीमा प्राप्त मतका आधारमा चुनिनेछ।
0: अवार्ड आयोजक र पल्सर नेपालको फेसबुक पेजबाट मतदान कार्य सुरु भइसकेको छ। बेलायतले बनाएका ड्रोन आक्रमणमा परि रुसमा कम्तीमा 7 जनाको ज्यान गएको छ। युक्रेनले 800 ड्रोनको सहायतामा गरेको आक्रमण यो वर्षकै सबभन्दा ठूलो भएको भनिएको छ। रुसले युक्रेनमा गरेको आक्रमणमा पनि 8 जनाको मृत्यु भएको छ। न्यू हेभन विश्वविद्यालयका प्राध्यापक म्याथ्यु स्मिथले युक्रेनको सुरक्षाका लागि बेलायत निर्मित ड्रोन महत्त्वपूर्ण हुन् भन्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो।

BFBS Gorkha Radio. Yo, BFBS Gorkha Radio.

0: SFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
3: नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत राखिएको जनाएको छ।
4: आयोगका प्रवक्ताले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली खलबलिए पनि मूल्य यथावत राखिएको बताएका छन्। निगमले हाल अन्तर्राष्ट्रिय मूल्य अनुसार स्वचालित मूल्य समायोजन नगरिएको बताएको छ। मूल्य समायोजन नहुँदा निगमलाई प्रत्येक दुई हप्तामा 85 करोड 35 लाख रुपियाँ घाटा भइरहेको निगमको भनाइ छ। हाल नेपालमा पेट्रोल किन्न प्रति लिटर 197.50 रुपियाँदेखि 200 रुपियाँसम्म चाहिन्छ। यस्तै डिजल तथा मटितेल पनि सोहीको मूल्य तोकिएको छ।
3: थारू समुदायमा महिना अनुसार विभिन्न चाडपर्व मनाउने मौलिक परम्परा छ। वर्षभरि कुनै न कुनै चाडपर्व मनाइरहने थारू समुदायमा अहिले हरढावा पर्व सकिएसँगै गुरही पर्वको तयारी सुरु भएको छ। दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
5: वर्षभरि कुनै न कुनै चाडपर्व मनाइरहने थारू समुदायमा हरधावा पर्व सकिएसँगै गुरही पर्वको तयारी सुरु भएको छ। गुरही पर्व नागपञ्चमीको दिनमा मात्रै मनाइन्छ। विशेष गरी बाल बालिकाहरूको पर्वका रूपमा चिनिने गुरही थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। दाङ सहित बर्दिया, कैलाली र कञ्चनपुर लगायत थारू बस्तीहरूमा गुरही पर्व धुमधामका साथ मनाउने गरिन्छ। गुरही पर्वमा बाल बालिकाको विशेष सहभागिता हुने गर्छ। उनीहरू समूहमा भेला भएर गुरहेसँग सम्बन्धित परम्परागत गतिविधि गर्दै रमाइलो गर्छन्। ग्रीष्मा चौधरी।
6: हामीले गुरैमा नयाँ लुगा किनेछौँ अनि गुरैमा नयाँ लुगा लगाउँछौँ। हामीले गुरैमा पुतलाहरू खेलाउनलाई बनाउँछौँ।
5: थारू समुदायमा प्रचलित किम्वदन्ती अनुसार कुनै समय पृथ्वीमा महामारीका रूपमा रोग फैलिएको थियो। त्यसबेला स्वर्गलोकबाट देवताहरूले गुरही नामकी बालिकालाई पृथ्वीमा पठाएपछि महामारी नियन्त्रण आएको विश्वास गरिन्छ। यही किम्वदन्ती र धार्मिक विश्वाससँग जोडिएर गुरही पर्व मनाउने परम्परा सुरु भएको थारू समुदायका जानकारहरू बताउँछन्। साहित्यकार छविलाल कोपिला।
7: गुरही भन्ने हुन्छ या नेपाली भाषामा गाइनी किरा भन्छ या अङ्ग्रेजीमा चाहिँ ड्रागन फ्लाई भनेर भन्छ। त्यसको चाहिँ व्यापक उत्पत्ति हुन्छ पृथ्वीमा। त्यो मतलब किराहरू खाने काम उनीहरूको भएको हुनाले त्यो मच्छर र भुसीमा खाएको कारणले चाहिँ रोग चाहिँ कम हुन्छ या नियन्त्रण हुन्छ। नियन्त्रण भइसकेपछि अब उनी उनको जुन कामले खटाइएको थियो उनी चाहिँ फेरि स्वर्ग लोक जानुपर्छ। अनि यही कथासँग जोडिएको यो खास गरेर यो गुरही पर्व हो।
5: दाङको देउखुरीबाट मनाउन सुरु गरिएको गुरही बिस्तारै दाङबाट बसाइ सरेर सुदूरपश्चिम प्रदेशमा गएका थारू समुदायले पनि यो पर्व मनाउने गर्दछन्। तर दाङको देउखुरी बाहेक अन्य पालिकामा बसोबास गर्ने थारू समुदायले यो पर्व मनाउँदैनन्। केही थारू समुदायले यो पर्व किन मनाउँदैनन् त भन्ने प्रश्नमा संस्कृतविद अशोक थारू यसो भन्नुहुन्छ।
8: यो पर्व वास्तवमा भारतीय सांस्कृतिक पर्व हो। त्यो भएर नेपालमा पनि भारतीय मूलका चाहिँ जुन नेपालीहरू छन् तिनीहरूमा यो पर्व मनाइन्छ। तर पहाडी मूलका नेपालीहरूमा यो पर्व मनाइन्छ।
5: गुरही केवल बाल बालिकाले रमाइलो गर्ने पर्व मात्रै होइन, थारू समुदायको मौलिक पहिचान पनि हो। त्यसैले आधुनिकतासँगै बदलिदो जीवनशैली बीच पनि गुरही जस्ता मौलिक पर्वहरूको संरक्षण, प्रवर्धन र नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ।
3: चितवनमा विद्यालयका सवारी साधनमा गति नियन्त्रण उपकरण जडान गरिने भएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारसँगको वार्ता निष्कर्षमा नपुगेपछि म्यान पावर व्यवसायीले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका म्यान पावर कार्यालय बन्द गर्ने जनाएको छ। संघले सेवा शुल्क परिमार्जन वैदेशिक रोजगार विभागबाट भएका कार्यवाही फिर्ता लगायत 15 बुधे माग अघि सारेको छ। यी माग सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रिन लागेको संघले जनाएको हो। सरकार र व्यवसायी बीच शुक्रबार प्रारम्भिक छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन। व्यवसायीले सेवा शुल्कलाई मुख्य मागका रूपमा अघि सारेका छन्। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले भने प्रारम्भिक छलफलले सहमतिको वातावरण बनेको र आजसम्ममा ठोस निष्कर्ष निस्कने सम्भावना रहेको बताउनु भएको छ। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट खाना पकाउने ग्यासको सिलिण्डर बाँड्न थालेपछि वितरण प्रणाली भद्रगोल भएको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकिएका केन्द्रबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्रगोल भएको हो। यद्यपि आजबाट भने स्थानीय डिलरबाटै सरकारले ग्यास वितरणको तयारी थालेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। 104 सदस्यीय प्रदेशसभामा सरकार टिकाउन 53 सांसदको समर्थन आवश्यक छ। काँग्रेससँग 36 र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी सहित 38 सांसद छन्। बहुमतका लागि थप 15 सांसदको समर्थन आवश्यक छ। काँग्रेसले एमाले र नेकपा बाहेकका दलसँग समर्थनका लागि छलफल गरिरहेको 12 सांसद रहेको राप्रपा र 3 सांसद रहेको नियमकिपाको समर्थन निर्णायक देखिएको छ। दुवै दलले सरकारमा सहभागी नहुने संकेत गरे पनि विश्वासको मतबारे निर्णय गरिसकेका छैनन्। मुख्यमन्त्री बानियाले विश्वासको मतका लागि सबै दलसँग आग्रह गर्नुभएको छ, तर 53 सांसदको समर्थन जुट्ने आधार तय नभएको उहाँले बताउनुभयो। विश्वासको मत पाउने अवस्था नदेखिए सदनमा सम्बोधन गरेर राजीनामा दिने उहाँले बताउनु भएको छ। जाजरकोटको भेरी 2 रिसाङमा पहिरो प्रभावितको उद्धार राहत र उपचार पुनर्स्थापनाका लागि कर्णाली प्रदेश सरकारले 7 निर्णय गरेको छ। प्रदेश सरकारले प्रभावितलाई तत्काल राहत सामग्री उपलब्ध गराउने, घाइते तथा विस्थापितको उपचार र व्यवस्थापन गर्ने निर्णय गरेको छ। पहिरोबाट घर, पशुपक्षी र कृषि बालीमा भएको क्षतिको विवरण संकलन गरी आवश्यक व्यवस्था मिलाउने जनाइएको छ। यस्तै अवरूद्ध राजमार्ग तथा सड़क खुलाउने, पूर्ण रूपमा क्षति भएका घरका लागि अस्थायी आवास अनुदान उपलब्ध गराउने र मृतकका परिवारलाई बीमा मार्फत राहत रकम दिने प्रक्रिया अघि बढाउने निर्णय भएको छ। सुरक्षा निकायले जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई निरन्तरता दिएका छन्। पहिरोमा 4 जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। करिब 200 जनालाई सुरक्षित स्थानमा सारिएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ। यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सही सीतावादीले बालबालिका सम्बन्धी तथा मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। इरानले अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई प्रतिव्यक्ति $30,000 इनाम दिने घोषणा गरेको छ। इरान र अमेरिका बीच भएको विवादास्पद समझदारीको 60 दिने म्याच सकिन केही घण्टा बाँकी रहँदा इरानले यस्तो घोषणा गरेको हो। समझदारीको म्याच सकिएसँगै दुई देश बीचको तनाव थप बढ्न सक्ने देखिएको छ। थप बीबीसी संवाददाता खास्ना नाजीबाट।
4: The reward was announced by the Iranian army's top commander, Major General Amir Hatami. He said whoever kills an American serviceman or captures one and hands them over to any of the army's units will be provided with a proper gift, a cash sum of $30,000. He said the money would be crowdsourced through what he called a financial jihad. Previously, the Iranian parliament had proposed a 50

0: भारी वर्षाको सम्भावना छ। लुम्बिनीको तराईमा एक दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सरकारसँगको वार्ता निष्कर्षमा नपुगेपछि म्यान पावर व्यवसायीले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका म्यान पावर कार्यालय बन्द गर्ने जनाएको छ। संघले सेवा शुल्क परिमार्जन, वैदेशिक रोजगार विभागबाट भएका कार्यवाही फिर्ता लगायत 15 बुधे माग अघि सारेको छ। यी माग सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रिन लागेको संघले जनाएको हो। सरकार र व्यवसायी बीच शुक्रबार प्रारम्भिक छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन। व्यवसायीले सेवा शुल्कलाई मुख्य मागका रूपमा अघि सारेका छन्। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले भने प्रारम्भिक छलफलले सहमतिको वातावरण बनेको र आजसम्ममा ठोस निष्कर्ष निस्कने सम्भावना रहेको बताउनु भएको छ। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट खाना पकाउने ग्यासको सिलिण्डर बाँड्न थालेपछि वितरण प्रणाली भद्रगोल भएको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकिएका केन्द्रबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्रगोल भएको हो। यद्यपि आजबाट भने स्थानीय डिलरबाटै सरकारले ग्यास वितरणको तयारी थालेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। 104 सदस्यीय प्रदेशसभामा सरकार टिकाउन 53 सांसदको समर्थन आवश्यक छ। काँग्रेससँग 36 र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी सहित 38 सांसद छन्। बहुमतका लागि थप 15 सांसदको समर्थन आवश्यक छ। काँग्रेसले एमाले र नेकपा बाहेकका दलसँग समर्थनका लागि छलफल गरिरहेको 12 सांसद रहेको राप्रपा र 3 सांसद रहेको नेमकिपाको समर्थन निर्णायक देखिएको छ। दुवै दलले सरकारमा सहभागी नहुने संकेत गरे पनि विश्वासको मतबारे निर्णय गरिसकेका छैनन्। मुख्यमन्त्री बानियाले विश्वासको मतका लागि सबै दलसँग आग्रह गर्नुभएको छ, तर 53 सांसदको समर्थन जुट्ने आधार तय नभएको उहाँले बताउनु भयो। विश्वासको मत पाउने अवस्था नदेखिए सदनमा सम्बोधन गरेर राजीनामा दिने उहाँले बताउनु भएको छ। जाजरकोटको भेरी 2 रिसाङमा पहिरो प्रभावितको उद्धार राहत र उपचार पुनर्स्थापनाका लागि कर्णाली प्रदेश सरकारले 7 वटा निर्णय गरेको छ। प्रदेश सरकारले प्रभावितलाई तत्काल राहत सामग्री उपलब्ध गराउने, घाइते तथा विस्थापितको उपचार र व्यवस्थापन गर्ने निर्णय गरेको छ। पहिरोबाट घर, पशुपक्षी र कृषिबालीमा भएको क्षतिको विवरण संकलन गरी आवश्यक व्यवस्था मिलाउने जनाइएको छ। यस्तै अवरूद्ध राजमार्ग तथा सड़क खुलाउने, पूर्ण रूपमा क्षति भएका घरका लागि अस्थायी आवास अनुदान उपलब्ध गराउने र मृतकका परिवारलाई बीमा मार्फत राहत रकम दिने प्रक्रिया अघि बढाउने निर्णय भएको छ। सुरक्षा निकायले जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई निरन्तरता दिएका छन्। पहिरोमा 4 जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। करिब 200 जनालाई सुरक्षित स्थानमा सारिएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा खाने तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ। यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सही सीतावादीले बालबालिका सम्बन्धी तथा मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। इरानले अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई प्रति व्यक्ति $30,000 इनाम दिने घोषणा गरेको छ। इरान र अमेरिका बीच भएको विवादास्पद समझदारीको 60 दिने म्याच सकिन केही घण्टा बाँकी रहँदा इरानले यस्तो घोषणा गरेको हो। समझदारीको म्याच सकिएसँगै दुई देशबीचको तनाव थप बढ्न सक्ने देखिएको छ। थप बीबीसी संवाददाता खास्टान आजीबाट।
1: The reward was announced by the Iranian army's top commander, Major General Amir Hatami. He said whoever kills an American serviceman or captures one and hands them over to any of the army's units will be provided with a proper gift, a cash sum of $30,000. He said the money would be crowdsourced through what he called a financial jihad. Previously, the Iranian parliament had proposed a $50 million reward for assassinating President Trump, a proposal that has yet to be legislated.
0: हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी र लुम्बिनीका केही स्थानसहित विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनीको तराई 1-2 स्थानमा धेरै भारी

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कोशी प्रदेशमा एमाले र नेपाली कांग्रेस बीचको सत्ता सहकारी टुटेसँगै नेकपा सरकारमा सहभागी हुँदैछ। मुख्यमन्त्री भने हिक्मत कुमार कार्की नै रहनुहुनेछ, अर्थात मुख्यमन्त्री परिवर्तन नभए पनि सत्ता समीकरण र मन्त्री परिषद पुनर्गठन हुँदैछ। तर दोस्रो प्रदेशसभा कार्यकालको 3 वर्षलाई हेर्दा कोशीमा राजनैतिक स्थायित्व भन्दा सत्ता समीकरण परिवर्तनको श्रृंखला लामो देखिन्छ। ध्रुव भट्टराईको रिपोर्ट।
4: 2079 पुसमा दोस्रो प्रदेश सभा गठन भएपछि पहिलो सरकारको नेतृत्व हिक्मत कुमार कार्कीले गरे। त्यसपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बने। अदालतको आदेशपछि कार्की पुनः मुख्यमन्त्री बने भने त्यसपछि कांग्रेसकै केदार कार्कीले सरकारको नेतृत्व गरे। 2081 वैशाखमा फेरि हिक्मत कुमार कार्की नै मुख्यमन्त्री बने। यसरी एउटै प्रदेश सभा कार्यकालमा हिक्मत कुमार कार्की 3 पटक, उद्धव थापा 2 पटक र केदार कार्की 1 पटक मुख्यमन्त्री बनेका छन्। आज नेकपाको तर्फबाट 4 जना मन्त्री सरकारमा जाँदैछन्। यसले मन्त्री हुनेहरूको संख्या 48 पुगेको छ। नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो,
5: नेकपा एमाले मुख्यमन्त्री सहित 5 जना 5 वटा मन्त्रालय र नेपाली कम्युनिस्ट पार्टीलाई चाहिँ 4 वटा मन्त्रालय बाँडफाँड गर्ने, सोमबारसम्ममा चाहिँ शपथ ग्रहण गराउने भन्ने हाम्रो सहमति भएको छ।
4: सत्ता समीकरण फेरिएसँगै मन्त्री परिषद विस्तार र पुनर्गठनको क्रम अझै रोकिएको छैन। दोस्रो कार्यकाल शुरू भएदेखि 2082 पुससम्म 44 जना प्रदेश सभा सदस्य मन्त्री भइसकेका छन्, अर्थात 93 सदस्यीय प्रदेश सभाको झण्डै आधा हिस्सा सरकारमा सहभागी भइसकेका देखिन्छन्। आर्थिक वर्ष 2079-80 मात्रै कोशी प्रदेशले 77.3% बजेट खर्च गरेको थियो। 2080-81 खर्च घटेर 76.12% पुग्यो। 2081-82 भने खर्च केही सुधारिँदै 80.23% पुगेको देखिन्छ। महेन्द्र मोरङ क्याम्पस विराटनगरका क्याम्पस प्रमुख डाक्टर बाबुराम तिमसिना,
6: केन्द्रबाट त उनीहरूको आफ्नो प्रकारका कुरा छ। एउटा यो एउटा डिक्टेटरसिप जस्तो चाहिँ आफ्नो त्यहाँका चाहिँ मुखियाहरू छन्, 1-2 जना मुखियाहरू, उनीहरूले जे भन्यो त्यही प्रकारको कुरा यिनीहरूले मान्नुपर्ने, आफ्नो एउटा एक प्रकारको अलि असभ्य भाषा होला, गोठालो खेतालो जस्तो पठाए जस्तो व्यवहार यिनीहरूले आफ्नो राजनीतिक दलहरूले गरिरहेछन्। त्यसले उनीहरू पनि केही गर्न सक्दैन। सधैँभरि डर र भय उनीहरूलाई पनि भइरहेछ। स्वतन्त्र रूपमा दलीय मान्छेहरूले पनि काम गर्न पाइरहेका छैनन्। योजनाहरू, विचारहरू, चिन्तनहरू पनि भिन्न भिन्न हुने भएको हुनाले त्यो जनताका लागि चाहिँ यसका लागि असर छ र जनताले भन्ने विषय चाहिँ यही हो।
4: 3 वर्षमा 6 सरकार र 44 जना सांसद मन्त्री बनेको तथ्यले कोशी प्रदेशको राजनीतिक स्थिरता प्रष्ट देखाउँछ। अब एमाले र नेकपा बीच बन्न लागेको नयाँ सत्ता समीकरणले सरकार परिवर्तनको यो चक्र तोड्छ कि फेरि अर्को समीकरणको प्रतीक्षा सुरु हुन्छ, यसको जवाब राजनीतिक भागभण्डाले होइन आगामी सरकारको कार्य सम्पादनले दिनेछ।
3: लगातारको वर्षा, बाढ़ी र पहिरोका कारण नेपाल चीन बीचको स्थलमार्ग व्यापार संकटमा परेको छ। विशेष गरी चीनसँगको मुख्य व्यापारिक मार्ग तातोपारी नाका करिब 2 महिनादेखि पूर्ण रूपमा बन्द हुँदा अरबौं रूपियाँ बराबरका सामान चीन र नेपाल दुवैतर्फ अलपत्र परेका छन्। यसले व्यवसायीको लगानी जोखिममा परेको छ। सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पुर्याएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली,
7: नेपाल र चीनमा हुने व्यापारको किसिम र प्रकारहरू भनेको 3 वटा तरिकाबाट व्यापार हुन्छ। एउटा स्थलमार्ग, जलमार्ग र हवाई मार्ग। बढी व्यवसायमा व्यवसाय चाहिँ स्थलमार्गबाट डिपेन्डिङ भएर व्यवसाय गर्छन्। उहाँहरूको अवस्था, व्यवसायहरूको अवस्था चाहिँ यो बर्खा लागिकन उत्तरी नाकाबाट हुने व्यवसायमा एकदमै शिथिलता आएको छ, जसको कारण चाहिँ हाम्रो देशको भौगोलिक अवस्था र समय समयमा जाने बाढी पहिरोका कारण उत्तरतिरबाट आयात हुने, चिनबाट आयात हुने सामानहरू सहज ढङ्गले नेपाल प्रवेश गर्न पाएको छैन, हामीले ल्याउन पाएका छैनौँ। त्यसका कारण व्यवसायीहरू पनि मारमा परेका छन्। सरकारलाई जेनेरेट हुने राजस्व पनि उठ्न सकेको छैन र व्यवसायीहरूले लगानी गरेको व्यवसाय पनि फस्टाउन सकेको छैन। समग्रमा भन्नुपर्दा नेपाल चिन भइरहेको जुन व्यवसाय छ, यो स्थलमार्गबाट हुने व्यवसाय सन्तोषजनक अवस्थामा छैन। यो अरणीको राजमार्गको रुट हुँदै गएर हामी उत्तरी नाका तातोपानी पुग्छौँ, त्यहाँबाट हुने व्यवसाय चाहिँ यो गत असारदेखि नै पहिरो गएको कारण ठप्प रहेको अवस्था छ। आयात निर्यात दुवै बन्द छ। यो डाक्लाङ पहिरो, इको पहिरो, दुवै पहिरो चाहिँ एकदम अलि जटिल भएर पहिरो गएको छ। त्यस कारणले अरबौँको सामानहरू कतिपय चिनकै भूभागमा र कतिपय नेपालको भूभागमा कतिपय भन्सार भएर बसेको सामानहरू छ, कतिपय सामानहरू चाहिँ गोदाममा थन्किएर बसेको अवस्था छ। अहिले तातोपानी नाकाबाट हुने व्यापार ठप्प भएको चाहिँ करिब करिब 2 महिना हुन लाग्यो, एक थोपा पनि सामान आएको पनि छैन र चिनतर्फ गएको पनि छैन तातोपानीबाट। रसुवागढीबाट चाहिँ रसुवागढी नाका अहिले बन्द छैन।
1: यो BFBS कुल कार्यक्रम हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: धनकुटाको सागरीगढी गाउँपालिकाका धेरै गाउँ पहिरोको जोखिममा छन्। अहिले गाउँपालिकाका दुई दर्जनभन्दा बढी स्थानमा पहिरोको जोखिम छ। यसमध्ये एक दर्जनभन्दा बढी स्थानको पहिरोले बस्तीलाई असर गर्दै आएको छ। धनकुटाबाट गोपाल बराइली।
4: विगत लामो समयदेखि नै सागरीगढी गाउँपालिका वडा नम्बर 7 डडुवा गाउँ पहिरोको उच्च जोखिममा छ। करिब 27 परिवारको बसोबास रहेको डडुवाको दुवैतर्फ पहिरो छ। यो पहिरोका कारण गाउँको केही बस्ती विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा रहेको स्थानीय देवकुमार राईको भनाइ छ।
5: घर विस्थापित भइसक्यो, अर्को घर जग्गा किनेर बसेका छ,
3: बसार
5: गर्ने अब अति जोखिममा चाहिँ छन्।
4: 10 वडा रहेको यो पालिका भित्र दुई दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम रहेको छ। यसमध्ये एक दर्जन भन्दा बढी स्थानको पहिरोले बस्तीलाई असर गर्दै आएको छ। पहिरोले घर जोखिममा परेका कारण आफू घर सर्न बाध्य भएको साँगुरीगढी गाउँपालिका वडा नम्बर 1 माङदुवाका मंगल विश्वकर्माको भनाइ छ।
6: कोहीरो त्यतिकै छ, जाँदैछ जे पनि, आधिरो पनि जति छ होला, त्यो पनि च्याराङ बाराङ पारिहालेको छ। त्यो कान्छा बसेको घर अहिले होइन, धरा भएर बसेको। मेरो घर त्यस्तै च्याराङ चिरिङ भएको थियो र म चाहिँ अब उठेर हिँडिहाले।
4: तुलनात्मक रूपमा वडा नम्बर 1, 5, 6, 7 र 10 बढी पहिरो जाने क्षेत्र हुन्। अहिले पालिकाभरि 120 परिवार पहिरोको जोखिममा रहेका छन्। पालिकाले पहिरो प्रभावित क्षेत्रमा भूगोलविद समेत ल्याएर अध्ययन पनि गराएको छ, तर फलदायी हुन सकेको छैन। गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई।
7: गाउँपालिकाको तर्फबाट हामीले स्थानान्तरण गर्नको लागि जियोलोजिकल यो इन्जिनियरिङ गर्नेदेखि लिएर सुरक्षित बासस्थानमा चाहिँ सार्नको लागि स्थानीय नागरिकहरूलाई आह्वान गरिरहेका छौँ। पहिरो जाने क्षेत्रहरूमा जुन जहाँ चाहिँ जोखिम छन् त्यो क्षेत्रहरूमा हामीले तत्काल त्यहाँका नागरिकहरूलाई सचेत गराएर गाउँपालिकाको तर्फबाट पहिरो नियन्त्रणको लागि सामुदायिक वनहरूसँग मिलेर यसको वृक्षारोपण गर्नेदेखि लिएर अरू कामहरू गरिरहेका छौँ।
4: कच्चा पहाड, भिरालो जमिन, खोला नालाका कारण पहिरो र भूक्षयको समस्या बढेको जानकारहरू बताउँछन्। त्यसमा पनि पछिल्लो समयमा जथाभावी खनिएका सडकले समेत पहिरोको जोखिम थपिएको छ। जिल्लाको दक्षिणी भागमा महाभारत पर्वत श्रृङ्खलामा पर्ने यो पालिकाको भू बनोट नै माथिल्लो पहाड भन्दा कमजोर रहेको बताइएको छ।
3: लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल चीन बीचको स्थलमार्ग व्यापार संकटमा परेको छ। विशेष गरी चीनसँगको मुख्य व्यापारिक मार्ग तातोपानी नाका करिब 2 महिनादेखि पूर्ण रूपमा बन्द हुँदा अरबौं रूपियाँ बराबरका सामान चीन र नेपाल दुवैतर्फ अलपत्र परेका छन्। यसले व्यवसायीको लगानी जोखिममा पारेको छ। सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पुर्याएको छ। नेपाल हिमालय सीमा पार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली।
8: नेपाल र चिनमा हुने व्यापारको किसिम र प्रकारहरू भनेको 3 तरिकाबाट व्यापार हुन्छ। एउटा स्थल मार्ग, जल मार्ग र हवाई मार्ग। बढी व्यवसायमा व्यवसाय चाहिँ स्थल मार्गबाट डिपेन्डिङ भएर व्यवसाय गर्छन्। उहाँहरूको अवस्था, व्यवसायहरूको अवस्था चाहिँ यो बर्खा लागिकन उत्तरी नाकाबाट हुने व्यवसायमा एकदमै शिथिलता आएको छ, जसको कारण चाहिँ हाम्रो देशको भौगोलिक अवस्था र समय समयमा जाने बाढी पहिरोका कारण उत्तरतिरबाट आयात हुने, चिनबाट आयात हुने सामानहरू सहज ढङ्गले नेपाल प्रवेश गर्न पाएको छैन, हामीले ल्याउन पाएका छैनौँ। त्यसका कारण व्यवसायीहरू पनि मारमा परेका छन्। सरकारलाई जेनेरेट हुने राजस्व पनि उठ्न सकेको छैन र व्यवसायीहरूले लगानी गरेको व्यवसाय पनि फस्टाउन सकेको छैन। समग्रमा भन्नुपर्दा नेपाल चिन भइरहेको जुन व्यवसाय छ, यो स्थल मार्गबाट हुने व्यवसाय सन्तोषजनक अवस्थामा छैन। यो अरणीको राजमार्गको रुट हुँदै गएर हामी उत्तरी नाका तातोपानी पुग्छौँ, त्यहाँबाट हुने व्यवसाय चाहिँ यो गत असारदेखि नै पहिरो गएको कारण ठप्प रहेको अवस्था छ। आयात निर्यात दुवै बन्द छ। यो डाकलाङ पहिरो, इको पहिरो, दुवै पहिरो चाहिँ एकदम अलि जटिल भएर पहिरो गएको छ। त्यस कारणले अरबौँको सामानहरू कतिपय चिनकै भूभागमा र कतिपय नेपालको भूभागमा, कतिपय भन्सार भएर बसेको सामानहरू छ, कतिपय सामानहरू चाहिँ गोदाममा थन्किएर बसेको अवस्था छ। अहिले तातोपानी नाकाबाट हुने व्यापार ठप्प भएको चाहिँ करिब करिब 2 महिना हुन लाग्यो। एक थोपा पनि सामान आएको पनि छैन र चिनतर्फ गएको पनि छैन। तातोपानीबाट रसुवागढीबाट चाहिँ रसुवागढी नाका अहिले बन्द चाहिँ छैन, तर बाटोको कारणले कहिलेकाहीँ बन्द हुने, खुल्ने चाहिँ भइरहन्छ। फ्रिक्वेन्टली चलि नै रहेको छ अहिलेसम्म। तातोपानी बन्द भएपछि त्यहाँको चाप पनि रसुवातिरै बढेको छ। तातोपानीको सामान डाइभर्टबाट रसुवा गएपछि त्यहाँ अलि चाप बढी भएर भाडा बढ्ने, अब कृत्रिम अभाव जस्तो किसिमको भइरहेछ। रसुवाबाट अहिले ठिकै तरिकाले सामानहरू आवाजावत भइरहेको छ।
3: र आज राष्ट्रिय सभाको बैठक बस्दैछ। हवस् त, खबर यति नै। नमस्कार।

0: रेडियो BFBS कुल कर रेडियो हो।
1: तुझे तक तक

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: जिल्ला कारागार मोरङमा आज बिहान सुरक्षा निकायले चलाएको सर्च अपरेशनलाई लिएर तनाव भएको छ। विराटनगर आठखोलाको कारोबारको बी ब्लकमा कैदीबन्दीले प्रशासनको विरोध गर्दै आन्दोलन गरेका हुन्। कारागारभित्र आर्थिक र मानसिक शोषण बन्द गर्नुपर्ने मागसहित उनीहरू भवनको छतमा चढेर नाराबाजीमा उत्रिएका हुन्। सुरक्षा निकायलाई प्राप्त विशेष सूचनाका आधारमा कारागारभित्र लागु औषध लगायतका अवैध वस्तु खोज्न आज बिहानैदेखि खानतलासी अभियान थालिएको थियो। मोरङ प्रमुख जिल्ला अधिकारी युवराज कटेल र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवीर कटवाल सहितको जिल्ला सुरक्षा समितिको टोलीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर अपरेसन चलाएको हो। घटनाबारे प्रतिक्रिया दिँदै एसपी कटवालले यो एउटा नियमित सुरक्षा प्रक्रिया मात्र भएको बताउनु भएको छ। कारागारभित्र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बेला बेलामा खानतलासी गर्ने गरिएको ले यो नियमित प्रक्रिया भएको उहाँको भनाइ छ। खानतलासीका क्रममा केही शङ्कास्पद कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने प्रशासनको तयारी थियो, तर कैदीबन्दीको चर्को विरोध र अवरोधका कारण यो प्रक्रिया तत्कालका लागि रोकिएको छ। कैदीबन्दी आन्दोलित भएपछि कारागार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोलीले कारागारलाई चारैतिरबाट घेरा हालेर सुरक्षा दिइरहेको छ। नेपाल विद्युत प्राधिकरणको नाफा 4.25 अर्बभन्दा बढी घटेको छ। आर्थिक वर्ष 2082-83 विद्युत प्राधिकरणको खुद नाफा 3.87 अर्ब रुपियाँ घटेर 5.04 अर्बमा खुम्चिएको। आर्थिक वर्ष 81-82 प्राधिकरणले 8.91 अर्ब नाफा कमाएको थियो। त्यस्तै आर्थिक वर्ष 81-82 प्राधिकरणको नाफा 1.06 अर्ब रुपियाँ थियो भने 81-81 नाफा 13.31 अर्ब थियो। व्यक्ति गोपनीयता हननको अभियोगमा हिरासतमा राखिएका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षकरण रिट निवेदन आज सर्वोच्च अदालतका न्यायाधीशद्वय नकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ। यसअघि गएको 29 गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठ र बरामद सामानसहित भदौ 1 गते आजका लागि अदालत उपस्थित हुन आदेश दिएको थियो। निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने भन्दै त्यो बेला अदालतले सोधेको थियो। वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले गएको बुधबार राति ललितपुरको निवासबाट पक्राउ गरेको हो। गैर कानूनी थुमाना राखिएको दावी गर्दै पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले त्यसको भोलिपल्ट सर्वोच्चमा रिट हाल्नु भएको थियो। सरस्वतीका अनुसार प्रहरीले दोस्रो पटक गएको बिहिबार पनि आफ्नो घरमा खानतलासी गरेर सिसी क्यामेराको डिभाइस स्टोरेज लगेको छ। धनकुटाको साँगुरीगढी गाउँपालिकाका धेरै गाउँ पहिरोको जोखिममा परेका छन्। अहिले गाउँपालिकाका 2 दर्जनभन्दा बढी ठाउँमा पहिरोको जोखिम देखिएको छ। धनकुटाबाट गोपाल बराइली।
4: विगत लामो समयदेखि नै साँगुरीगढी गाउँपालिका वडा नम्बर 7 डडुवा गाउँ पहिरोको उच्च जोखिममा छ। करिब 27 परिवारको बसोबास रहेको डडुवाको दुवैतर्फ पहिरो छ। यो पहिरोका कारण गाउँको केही बस्ती विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा रहेको स्थानीय देवकुमार राईको भनाइ छ।
5: घर विस्थापित भइसक्यो, अर्को घर जग्गा किनेर बसेका छ, 6-7 गर्ने अब अति जोखिममा चाहिँ छन्।
4: 10 वडा रहेको यो पालिका भित्र 2 दर्जनभन्दा बढी स्थानमा पहिरोको जोखिम रहेको छ। यसमध्ये 1 दर्जनभन्दा बढी स्थानको पहिरोले बस्तीलाई असर गर्दै आएको छ। पहिरोले घर जोखिममा परेका कारण आफू घर सर्न बाध्य भएको साँगुरीगढी गाउँपालिका वडा नम्बर 1 माङदुवाका मङ्गल विश्वकर्माको भनाइ छ।
6: पहिरो त्यतिकै छ, जाँदैछ, आधिरो पनि जति छ होला, त्यो पनि च्याराङ बाराङ पारिहालेको छ। त्यो कान्छा बसे घर अहिले होइन, धरा भएर बसेको मेरो घर त्यस्तै च्याराङ चिरिङ भएको थियो र म चाहिँ अब उठेर हिँडिहाले।
4: तुलनात्मक रूपमा वडा नम्बर 1, 5, 6, 7 र 10 बढी पहिरो जाने क्षेत्र हुन्। अहिले पालिकाभरि 120 परिवार पहिरोको जोखिममा रहेका छन्। पालिकाले पहिरो प्रभावित क्षेत्रमा भूगोलविद समेत ल्याएर अध्ययन पनि गराएको छ, तर फलदायी हुन सकेको छैन। गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई।
7: गाउँपालिकाको तर्फबाट हामीले स्थानान्तरण गर्नको लागि जियोलोजिकल यो इन्जिनियरिङ गर्नेदेखि लिएर सुरक्षित बासस्थानमा चाहिँ सार्नको लागि लागि स्थानीय नागरिकहरूलाई चाहिँ आह्वान गरिरहेका छौँ। पहिरो जाने क्षेत्रहरूमा जुन जहाँ चाहिँ जोखिम छन् त्यो क्षेत्रहरूमा हामीले तत्काल त्यहाँका नागरिकहरूलाई सचेत गराएर गाउँपालिकाको तर्फबाट पहिरो नियन्त्रणको लागि सामुदायिक वनहरूसँग मिलेर यसको वृक्षारोपण गर्नेदेखि लिएर अरू कामहरू गरिरहेका छौँ।
3: कोशी प्रदेशमा एमाले र नेपाली काङ्ग्रेस बीचको सत्ता सहकार्य टुटेसँगै नेकपा सरकारमा सहभागी हुँदैछ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: Gorkha Radio. Sainya Samudai Ma.
1: Relayan Bhari.
0: On Air.
1: App Ma.
0: Ani Smart Speaker Ma Bhanhos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio Ho.
0: Radio. Gorkha Radio Ho.
3: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजदेखि मुलुकभरका सबै म्यान पावर कम्पनी बन्दको घोषणा गरेको छ। संघले सदस्य व्यवसायका कार्यालय बन्द गर्नको साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सबै प्रक्रिया समेत अनिश्चितकालका लागि रोकेको जनाएको छ। आफ्ना पेसागत माग सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनवाई नभएपछि म्यान पावर बन्द भएको संघको भनाइ छ। संघले यसअघि नयाँ विज्ञापन प्रकाशन, पूर्व तथा अन्तिम श्रम स्वीकृति र भिजा स्ट्याम्पिङ लगायतका प्रक्रिया रोकेको थियो। पहिले नै श्रम स्वीकृति पाएका श्रमिकलाई गन्तव्य मुलुक पठाउन दिइएको निश्चित समय सीमा सकिएसँगै संघले सबै काम कारोबार ठप्प पारेको हो। व्यावसायिक आन्दोलनका कारण वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेका युवाको यात्रा र कागजी प्रक्रिया प्रभावित हुने भएको छ। सुरक्षा निकायले खान तलासी गर्न थालेपछि मोरङ कारागारमा तनाव भएको छ। कारागारमा सुरक्षा निकायले खान तलासी गर्न थालेपछि कैदीबन्दीले नाराबाजी सहित प्रदर्शन गरेका छन्। विराटनगर 8-8 खोलाको कारागारमा सुरक्षा निकायले सर्च अपरेसन चलाएपछि बी ब्लकका कैदीबन्दी प्रशासनको विरोध गर्दै आन्दोलित भएका हुन्। कारागारमा बिहान 4:30 बजेदेखि खान तलासी शुरू भएको थियो। उनीहरूले कारागारभित्र आर्थिक र मानसिक शोषण बन्द गर्नुपर्ने माग राख्दै भवनको छतमा चढेर नाराबाजी गरेका हुन्। कारागारभित्र लागू औषध लगायतका अवैध वस्तु राखेको सूचना आएपछि प्रहरीले बिहानैदेखि खान तलासी थालेको थियो। मोरङका सिडियो युवराज कटेल र एसपी कवित कटवाल सहित जिल्ला सुरक्षा समितिको टोलीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खान तलासी थालेको हो। एसपी कटवालले भने कारागारभित्र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बेला बेलामा खान तलासी गर्ने गरिएको जानकारी दिनुभएको छ। खान तलासीका क्रममा केही शंकास्पद व्यक्तिलाई अरू कारागारमा लैजाने प्रशासनको तयारी थियो, तर कैदीबन्दीको चर्को विरोध र अवरोधका कारण यो प्रक्रिया तत्कालका लागि रोकिएको छ। कैदीबन्दी आन्दोलित भएपछि कारागारलाई चारैतिरबाट नेपाल प्रहरी र सशस्त्रको टोलीले घेरा हालेर राखेको छ। केही समय अघि पक्राउ परेका अभिषेक गिरीलाई सहयोग गरेको आशंकामा भित्रका केही कैदीलाई सरुवा गर्ने प्रशासनको तयारी छ। गिरीले मोरङ कारागारका कैदीको रकम समेत उठाउने गरेको दावीसहित पक्राउ गरिएको थियो। नेपाल विद्युत प्राधिकरणको नाफा गएको वर्ष दिनमा 4 अर्बभन्दा बढी घटेको छ। आर्थिक वर्ष 2082-83 प्राधिकरणको नाफा 5.04 अर्ब खुम्चिएको हो। अघिल्लो आर्थिक वर्ष प्राधिकरणले 8.91 अर्ब खुद नाफा कमाएको थियो। प्राधिकरणले आर्थिक वर्ष 81-82 1.06 अर्ब र 80-81 13.31 अर्ब नाफा कमाएको थियो। विदेशी विनिमय दर बढेका कारण प्राधिकरणको दायित्व 273% बढेर 11 अर्ब 51 करोड पुगेको छ। विदेशी विनिमय दरसँगै दायित्व ब्याज र रासकट्टी खर्चका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। गएको वर्ष प्राधिकरणले बिजुली बिक्री र अरू आमदानीबाट 1.66 अर्ब रुपियाँ आमदानी गरेको छ। बिजुली बिक्री मात्रै वर्ष दिनमा 18% बढेर 1.48 अर्ब 62 करोड आमदानी भएको प्राधिकरणले जनाएको छ। चुहावट नियन्त्रण र निर्यातको नाफा 13% बढेर 31.23 अर्ब पुगेको पनि प्राधिकरणले जनाएको छ। विद्युत प्राधिकरणको सम्पत्ति भने 7.79 अर्ब पुगेको छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विद्युत कर उठाउन कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विद्युत कर हटाउन र डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता असुल गर्न देशव्यापी हस्ताक्षर अभियान शुरू गर्ने भएको छ। घिसिङको नेतृत्वमा आजदेखि 24 गतेसम्म देशव्यापी अभियान चलाइने उनेपालले जनाएको छ। यो अभियानको उद्घाटन भने जनमत पार्टीका अध्यक्ष सिके राउतले गर्ने तय भएको छ। अभियानको शुरूआत माइतीघर मण्डलाबाट गरिँदैछ। भ्रातृ संगठन युवा तथा खेलकुद महासंघले संयोजन गरेको हस्ताक्षर अभियानले सरकारलाई विद्युत महसुलको अर्बौं बक्यौता उठाउन र सर्वसाधारणलाई मारमा पार्ने गरी विद्युतमा लगाइएको कर हटाउन बाध्य पार्ने उज्यालो नेपाल पार्टीको दावी छ। इरानले अमेरिकी सैनिकलाई मार्ने वा नियन्त्रणमा लिने व्यक्तिलाई $30,000 इनाम दिने घोषणा गरेको छ। इरान र अमेरिका बीच भएको विवादास्पद समझदारीको 60 दिने म्याद सकिन केही घण्टा बाँकी रहँदा इरानले अमेरिकी सैनिकको मूल्य तोकेको हो। समझदारीको म्याद सकिएसँगै दुई देशबीचको तनाव थप बढ्न सक्ने देखिएको छ। थप बीबीसी संवाददाता कासना नाजीबाट।
4: The reward was announced by the Iranian army's top commander, Major General Amir Hatami. He said whoever kills an American serviceman or captures one and hands them over to any of the army's units will be provided with a proper gift, a cash sum of $30,000. He said the money would be crowdsourced through what he called a financial jihad. Previously, the Iranian parliament had proposed a $50 million reward for assassinating President Trump, a proposal that has yet to be legislated.
0: यो PFBS गोरखा रेडियो हो।

0: This Gorkha Radio Home. Gorkha Radio Home. काभ्रेको खानीखोला गाउँपालिका एक स्याउली थलीमा जीव दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, तीनजना गम्भीर घाइते भएका छन्। पनौती टालडुङ्गा भित्र सडक खण्डमा पर्ने स्याउ थलीमा आज नम्बर नखोलेको जीप सडकबाट करिब 200 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। जीपमा सवार ताराबहादुर माझी भने आम फालेर जोगिनु भएको छ, उहाँ सामान्य घाइते हुनुभएको छ। दुर्घटनामा माझीका बाबु कलबहादुर माझी र खानीखोला दुईकी पातलीमाया मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ। खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर झिकाउने समन्वय भइरहेको छ। उद्धारका लागि फलामेटार, तालडुङ्गा र ढुङ्घर्कबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभएको छ। यो घटनाबारे थप जानकारी आउन बाँकी छ। सभामुख डोलप्रसाद अरियालले सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई बल्ल रुलिङ गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको हो। प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेको प्रश्नको जवाफ दिन सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको हो। मुलुकभरका म्यान पावर बन्दको घोषणा गरेका वैदेशिक रोजगार व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सरकारसँग आज सहमति भएपछि म्यान पावर व्यवसायीले आन्दोलन स्थगित गरेका हुन्। सरकारसँग 15 बजे माग राखेर वैदेशिक रोजगार व्यवसाय संघले साउन 29 संघर्षका चरणबद्ध कार्यक्रम गर्दै आएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले व्यवसायको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन रोकिएको हो। मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले हस्ताक्षर गरेको पत्रमा व्यवसायले उठाएका 15 बजे मागमध्ये तत्काल टुङ्गो लगाउन प्रयास गर्ने भनिएको छ। व्यवसायका धेरैजसो माग नीतिगत विषय देखिएकाले वैदेशिक रोजगार ऐन र नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको पनि मन्त्रालयले जनाएको छ। व्यवसायले राखेका मागसँग सम्बन्धित कागजात र प्रमाण वैदेशिक रोजगार विभागमा पेश गर्न र विभागबाट समाधान नभएमा मन्त्रालयले पहल गर्ने भनिएको छ। वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हिराबहादुर डाङ्गीले पनि सरकारबाट सकारात्मक प्रतिबद्धता आएकाले संघर्षका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ। सरकारले आउँदो 2 महिनाभित्र विभागीय सुधार र नीतिगत निर्णय अघि बढाउने प्रतिबद्धता जनाएको संघले जनाएको छ। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्ष रिटमा सुनवाई जारी छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नकुल सुवेदीको 4 नम्बर इजलासमा बहस भइरहेको हो। श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता टेकाराम भट्टराई र शम्भु थापाको बहस सकिएको छ। आजै बाँकी कानून व्यवसायको बहस सकिएपछि अदालतले थुनामै राख्ने वा रिहा गर्ने आदेश दिनेछ। गएको बुधबार राति ललितपुर भैँसेपाटी निवासबाट समातिएका श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हाल्नु भएको हो। साउन 29 न्यायाधीश ढकालको एक इजलासले आज श्रेष्ठसहित जनआस्थाको कार्यालय र निवासबाट बरामद सिपियु ल्यापटप लगायतका उपकरणसहित आज उपस्थित गराउन आदेश दिएको थियो। सुरक्षा निकायले खानतलासी गर्न थालेपछि मोरङ कारागारमा आज बिहान तनाव भएको छ। कारागारमा सुरक्षा निकायले खानतलासी गर्न थालेपछि कैदीबन्दीले छतमा पुगेर नाराबाजीसहित प्रदर्शन गरेका हुन्। विराटनगर 8 खोलाको कारागारमा सुरक्षा निकायले सर्च अपरेसन चलाएपछि बी ब्लकका कैदीबन्दी प्रशासनको विरोध गर्दै आन्दोलित भएका हुन्। कारागारमा बिहान 4 बजेदेखि खानतलासी शुरू भएको थियो। उनीहरूले कारागारभित्र आर्थिक र मानसिक शोषण बन्द गर्नुपर्ने माग राख्दै भवनको छतमा चढेर नाराबाजी गरेका हुन्। कारागारभित्र लागू औषध लगायतका अवैध वस्तु राखेको सूचना आएपछि बिहानैदेखि खानतलासी थालिएको प्रहरीको भनाइ छ। मोरङका सिडी युवराज कटेल र एसपी कवित कटवाल सहित जिल्ला सुरक्षा समितिको टोलीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खानतलासी थालेको हो। खानतलासीका क्रममा केही शंकास्पद कैदीलाई अरू कारागारमा लैजाने प्रशासनको तयारी थियो, तर कैदीबन्दीको चर्को विरोध र अवरोधका कारण यो प्रक्रिया तत्कालका लागि रोकिएको छ। कैदीहरू आन्दोलित भएपछि कारागारलाई चारैतिरबाट नेपाल प्रहरी र सशस्त्रको टोलीले घेरा हालेर राखेको छ। नेपाल विद्युत प्राधिकरणको नाफा गएको वर्ष दिनमा 4.25 अर्ब बढी घटेको छ। आर्थिक वर्ष 82-83 प्राधिकरणको नाफा 5.04 अर्ब खम्चिएको हो। अघिल्लो वर्ष प्राधिकरणले 8.91 अर्ब खुद नाफा कमाएको थियो। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विद्युत कर हटाउन र डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता असुल गर्न देशव्यापी हस्ताक्षर अभियान सुरु गर्दैछ। घिसिङको नेतृत्वमा आजदेखि 24 गतेसम्म देशव्यापी अभियान चलाइने नेउपाले जनाएको छ। यो अभियानको उद्घाटन जनमत पार्टीका अध्यक्ष सिके राउतले गर्नुभएको छ। अभियानको सुरुवात माइती घर मण्डलाबाट भएको छ। भ्रातृ संगठन युवा तथा खेलकुद महासंघले संयोजन गरेको हस्ताक्षर अभियानले सरकारलाई बिजुलीको महसुल उठाउन दबाब दिने नेपालको भनाइ छ। हवस् त, खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कार्यक्रम हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काभ्रेको खानीखोला एक स्याउली थलीमा जीवित दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। दुर्घटनामा खानीखोला चारका कलबहादुर माझी र खानीखोला दुईकी पातली मायामक तानको मृत्यु भएको हो। ब्रेक फेल भएर जीव दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रतिकूल मौसमका कारण गम्भीर घाइतेको उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङको भनाइ छ। घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइए पनि बाघलो कुहिलोको कारण समस्या भएको उहाँले जानकारी दिनुभएको छ। प्रतिनिधि सभामा झण्डै 2.5 महिनाको रस्साकसीपछि सभामुख डोलप्रसाद अरियालले सदनमा आएर जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ विपक्षका सांसदले उठेर विरोध जनाएका थिए। केही बेरमै सभामुखले प्रधानमन्त्रीलाई सांसदको जवाफ दिन निर्देशन दिनुभएको हो।
4: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। मान्य सदस्यहरूले माग गरे बमोजिम मैले प्रधानमन्त्रीको नाममा रुलिङ गरिसकेको छु, त्यसकारणले मान्य सदस्यहरू बसेर सभा सञ्चालन गर्नलाई सहयोग गरौँ।
3: प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने, नियम 57 प्रश्नोत्तर सम्बन्धी कार्यक्रम सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने र नियम 58 प्रधानमन्त्रीलाई सोध्ने प्रश्न 3 दिन अघि नै सभामुखलाई जान पानी दिनुपर्ने व्यवस्था छ। सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था छ। त्यस्तै नियम 59 प्रधानमन्त्रीलाई सोधिने प्रश्न स्वीकार योग्य भए नभएको सभामुखले निर्णय गर्ने भनिएको छ। नियमावली विरूद्ध सदनको प्रतिष्ठामा आँच आउने र बैठकको कार्यविधिमा बाधा पर्ने प्रश्न सभामुखले अस्वीकार गर्न सक्ने प्रावधान छ। त्यस्तै नियम 60 प्रधानमन्त्रीले जवाफ दिएको जवाफबारे सभामा छलफल नगरिने व्यवस्था गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले राजीनामाको घोषणा गर्नुभएको छ। आज प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले राजीनामाको घोषणा गर्नुभएको हो। एमाले दिएको समर्थन साउन 6 गते फिर्ता लिएसँगै बानिया अल्पमतमा पर्नु भएको थियो। आज बानियाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बसेको थियो। बहुमत सदस्यको समर्थन नपाउने देखेपछि सभालाई सम्बोधन गरेर उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। बागमती प्रदेशसभाका 104 सदस्य मध्ये काँग्रेसका 36 र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका 2 मात्रै पक्षमा देखेपछि मुख्यमन्त्री बानियाले राजीनामा दिनुभएको हो। बानिया पोहोर साउन 20 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुलुकभरका म्यान पावर बन्दको घोषणा गरेका वैदेशिक रोजगार व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सरकारसँग सहमति भएपछि म्यान पावर व्यवसायीले आन्दोलन स्थगित गरेका हुन्। सरकारसँग 15 बुधे माग राखेर वैदेशिक रोजगार व्यवसाय संघले साउन 29 संघर्षका चरणबद्ध कार्यक्रम गर्दै आएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले व्यवसायका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन रोकिएको हो। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले हस्ताक्षर गरेको पत्रमा व्यवसायीले उठाएका 15 बुधे माग तत्काल टुङ्गो लगाउन प्रयास गर्ने भनिएको छ। व्यवसायका धेरैजसो माग नीतिगत देखिएकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको पनि मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हेराबहादुर डाङ्गीले पनि सरकारबाट सकारात्मक प्रतिबद्धता आएकाले संघर्षका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ। सरकारले आउँदो 2 महिनाभित्र विभागीय सुधार र नीतिगत निर्णय अघि बढाउने प्रतिबद्धता जनाएको संघले जानकारी दिएको छ। घुमफिरका लागि भन्दै मलेसिया जान लागेका नेपाल वायु सेवा निगमका 2 विमान परिचारिकालाई विमानस्थलमै पक्राउ गरिएको छ। वायु सेवा निगमका एयर होस्टेस काठमाडौँ गङ्गबुकी 54 जननी बज्राचार्य र गोर्खा नगरपालिका 3 35 ममता पाण्डेलाई विमानस्थलमै नियन्त्रणमा लिइएको हो। बज्राचार्यबाट 4,300 अमेरिकी डलर र पाण्डेबाट $42 बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिनुभएको छ। नेपाल एयरलाइन्सको उडानबाट गैराती क्वालालम्पुर जानै लागेका भद्राचार्य र पाण्डेले अनुमति प्राप्त डलर भन्दा बढी रकम बोकेको पाइएपछि नियन्त्रणमा लिइएको एसपी सिलवालको भनाइ छ। दुवैजनालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पठाइएको छ। जनआस्था साप्ताहिक सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षकरण रिटमा सुनवाई जारी छ। नमस्कार।
2: यो बीएफबीएस

0: अन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभामा झण्डै 2.5 महिनाको रस्सा कसेपछि सभामुख डोल प्रसाद अर्यालले सदनमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको छ।
4: आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ विपक्षका सांसदले उठेर विरोध जनाएका थिए। केही बेरमै सभामुखले प्रधानमन्त्रीलाई सांसदको जवाफ दिन निर्देशन दिनुभएको हो।
5: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
4: प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने, नियम 57 प्रश्नोत्तर सम्बन्धी कार्यक्रम संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने र नियम 58 प्रधानमन्त्रीलाई सोध्ने प्रश्न 3 दिन अघि नै सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था छ। त्यस्तै नियम 59 प्रधानमन्त्रीलाई सोधिने प्रश्न स्वीकार योग्य भए नभएको सभामुखले निर्णय गर्ने भनिएको छ। सदनको प्रतिष्ठामा आँच आउने र बैठकको कार्यविधिमा बाधा पर्ने प्रश्न सभामुखले अस्वीकार गर्न सक्ने प्रावधान छ। त्यस्तै नियम 60 प्रधानमन्त्रीले दिएको जवाफ बारे सभामा छलफल नगरिने व्यवस्था गरिएको छ।
3: सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदद्वय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा 3 दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। बैठकमा नेकपाका सांसद शर्माले आफूले गएको साउन 22 जाजरकोट लगायत भूकम्प प्रभावित क्षेत्रको विषय उठाएको स्मरण गराउनु भएको थियो।
6: मैले खासमा गत 22 एउटा सन्दर्भमा भनेको थिएँ, जाजरकोट भूकम्प पीडित प्रभावित क्षेत्र रुकुम जाजरकोट र सल्यान लगायतका क्षेत्रमा सरकारले जिम्मेवारीपूर्वक काम गरोस् भनेर भनेको थिएँ र निरन्तर यो सदनमा लामो समयदेखि भन्दै पनि आएको छु। तर गत 22 मैले सरकारलाई 9 दिनको अल्टिमेटम दिएर कम्तीमा जवाब दियोस् भनेर जवाब खोजेको थिएँ। सभामुख महोदय, सल्यान रुकुमका सांसदहरू जाजरकोट समेतका जनप्रतिनिधिको हिसाबले मैले साझा आवाज बोलेको हुँ, तर अहिलेसम्म त्यसको जवाब नआएको हुनाले म घटनाहरूप्रति पछिल्ला घटनाहरूप्रति संवेदनशील भएर अलिकति पुनर्विचार गरेर अहिले बोलेको हुँ। सभामुख महोदय, सभामुखको तत्काल यसबारे रुलिङ जाओस्, समय तोकेर, अन्यथा म
3: यस्तै रासोपा सांसद आशिका तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन 37 दिनदेखि आवाज उठाए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश पोख्नु भएको थियो।
7: 37 दिन अगाडि धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल झिकाउनु भनी मैले सुन्ने समयमा यस सदन मार्फत कुरा राखेको थिएँ, तर त्यो कुरा सुन्नेमै बिलाएर गयो। मलाई लाग्थ्यो सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ, तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका ढोकामा चारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय? अर्थ मन्त्रालय विदेशमा लासको व्यवस्थापन गर्न भनेर बजेट छुट्याएको आज 2 हप्ता बढी भयो, तर बजेट लाई चलाउन परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइ दिँदा आज आफ्नाले लासको आश गर्न छोडिसकेका छन्। सभामुख महोदय, बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय? कि त विदेशमा अलपत्र परि मरेका जति यो देशको नागरिक होइन भनेर सभामुख महोदयले यो राज्यले घोषणा गरिदिनु पर्यो, होइन भने तुरन्त लास झिकाउनु पर्यो। जसरी 37 दिनदेखि मेरो प्रश्न यस सदनको ढोकामा झ्यालमा बेन्चमा उभिएर बसिरहेको छ, त्यसरी नै आज म सभामुख ज्यूबाट रुलिङ नहुन्जेलसम्म र मेरो प्रश्नको जवाफ नपाउने जेलसम्म म उभिएरै सदनमा विरोध गर्न चाहन्छु। धन्यवाद।
3: त्यसपछि सभामुख अर्यालले सांसदद्वय शर्मा र तामाङले उठाएको विषयमा 3 दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गर्नु भएको हो।
5: मान्य सदस्य गोपाल शर्मा र मान्य सदस्य आशिका तामाङबाट उठाइएको विषयमा 3 दिनभित्र सरकारलाई यसको जवाफ दिनको लागि निर्देश गर्दछु।
3: नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै कर्मचारीलाई 27,000 रूपियाँ वार्षिकोत्सव भत्ता दिने भएको छ। प्राधिकरणको 41 वार्षिकोत्सव कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ
8: प्राधिकरणका सम्पूर्ण कर्मचारी तथा ज्यालादारी साथीहरूलाई समेत जनै 27,000 वार्षिक उत्सव भत्ता दिने निर्णय भएको छ। प्राधिकरणको हित अभिवृद्धि गर्न र सम्पूर्ण कर्मचारीको पीडा मार्का सुनि समस्या समाधान गर्न प्राधिकरणको सञ्चालक समिति हरदम तयार रहेको पनि म तपाईँलाई जानकारी गराउन चाहन्छु।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ। आज प्रदेशसभा बैठकमा विश्वासको मत लिनुभएका आचार्यको पक्षमा 46 र विपक्षमा 26 मत परेको सभामुख तुलाराम घरतीले घोषणा गर्नुभएको हो। बहुमतका लागि 42 सांसदको मत आवश्यक पर्छ। प्रदेशसभामा हाल सांसद संख्या 83 छ। आचार्यलाई एमालेका अलावा नेकपा जसपा नेपाल र राष्ट्रिय जनमोर्चाका सांसदले पक्षमा मतदान गरेका छन्। एमाले नेकपा नयाँ समीकरण बनेपछि तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि संवैधानिक प्रावधान अनुसार आचार्यले विश्वासको मत लिनुभएको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले राजीनामाको घोषणा गर्नुभएको छ। आज प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले राजीनामाको घोषणा गर्नुभएको हो।
4: एमाले दिएको समर्थन साउन 6 गते फिर्ता लिएसँगै बानिया अल्पमतमा पर्नु भएको थियो। आज बानियाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बसेको थियो। बहुमत सदस्यको समर्थन नपाउने देखेपछि सभालाई सम्बोधन गरेर उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। बागमती प्रदेशसभाका 104 सदस्य मध्ये काँग्रेसका 36 र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुईजना मात्रै पक्षमा देखेपछि मुख्यमन्त्री बानियाले राजीनामा दिनुभएको हो। बानिया पोहोर साउन 20 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
3: घुमिरका लागि भन्दै मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुईजना विमान परिचारिकालाई विमानस्थलमै पक्राउ गरिएको छ। वायुसेवा निगमका एयर होस्टेस काठमाडौँ गोङ्गबुकी 54 वर्षीय जननी वज्राचार्य र गोर्खा नगरपालिका 3 की 35 वर्षीय ममता पाण्डेलाई विमानस्थलमै नियन्त्रणमा लिइएको हो। वज्राचार्यबाट 4300 अमेरिकी डलर र पाण्डेबाट 4200 डलर बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिनुभएको छ। नेपाल एयरलाइन्सको उडानबाट गैराति क्वालालामपुर जानै लागेका वज्राचार्य र पाण्डेले अनुमति प्राप्त डलर भन्दा बढ़ी रकम बोकेको पाइएपछि नियन्त्रणमा लिइएको एसपी सिलवालको भनाई छ। दुवैलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पठाइएको छ। मुलुकभरका म्यान पावर बन्दको घोषणा गरेका वैदेशिक रोजगार व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।
4: सरकारसँग 15 बुधे माग राखेर वैदेशिक रोजगार व्यवसाय संघले साउन 29 संघर्षका चरणबद्ध कार्यक्रम गर्दै आएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले व्यवसायका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन रोकिएको हो। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले हस्ताक्षर गरेको पत्रमा व्यवसायीले उठाएका 15 बुधे माग तत्काल टुङ्गो लगाउन प्रयास गर्ने भनिएको छ। व्यवसायका धेरैजसो माग नीति देखिएकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको पनि मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार व्यवसाय संघका महासचिव यराबहादुर डाङ्गीले पनि सरकारबाट सकारात्मक प्रतिबद्धता आएकाले संघर्षका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ। सरकारले आउँदो 2 महिनाभित्र विभागीय सुधार र नीतिगत निर्णय अघि बढाउने प्रतिबद्धता जनाएको संघले जानकारी दिएको छ।
3: नेपाल विद्युत प्राधिकरणको नाफा गएको वर्ष दिनमा 4.25 अर्ब भन्दा बढ़ी घटेको छ। आर्थिक वर्ष 2082/83 प्राधिकरणको नाफा 5.04 अर्ब खुम्चिएको हो। अघिल्लो वर्ष प्राधिकरणले 8.91 अर्ब खुद नाफा कमाएको थियो। प्राधिकरणले आर्थिक वर्ष 2081/82 1.06 अर्ब र 2080/81 13.31 अर्ब नाफा कमाएको थियो। विदेशी विनिमय दर बढ़ेका कारण प्राधिकरणको दायित्व 273% बढ़ेर 11.51 अर्ब पुगेको छ। विदेशी विनिमय दरसँगै दायित्व ब्याज र रासकट्टी खर्चका कारण नाफा घटेको प्राधिकरणको भनाई छ। गएको वर्ष प्राधिकरणले बिजुली बिक्री र अरू आमदानीबाट 1.66 अर्ब रूपियाँ आमदानी गरेको छ। बिजुली बिक्री मात्रै वर्ष दिनमा 18% बढ़ेर 1.48 अर्ब आमदानी भएको प्राधिकरणले जनाएको छ। चुहावट नियन्त्रण र निर्यातको नाफा 13% बढ़ेर 31.23 अर्ब पुगेको प्राधिकरणले जनाएको छ। विद्युत प्राधिकरणको सम्पत्ति भने 7.79 अर्ब पुगेको छ। काभ्रेको खानीखोला एक स्याउथलीमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। दुर्घटनामा खानीखोला चारका कलकबहादुर माझी र खानीखोला दुईकी पातली माया मोक्तानको मृत्यु भएको हो। ब्रेकफेल भएर जीप दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रतिकूल मौसमका कारण गम्भीर घाइतेको उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङको भनाइ छ। घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइए पनि बाक्लो कुहिरो लागेका कारण समस्या परेको उहाँले जानकारी दिनुभएको छ। जिल्ला अदालत काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश सरकारमा सहभागी भएको छ. नेकपाको सरकारमा सहभागी भएसँगै एमाले र नेकपा बीच साउन नौनमा भएको तीन बुधे सहमति कोशीमा कार्यान्वयनमा आएको छ. कोशीमा नेकपाले चार मन्त्रालय सहित पाँचजनालाई मन्त्री परिषदमा पठाएको छ. मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्. नेकपाबाट इलामकी खिनु लङवा लिम्बू पर्यटन वन तथा वातावरण मन्त्री बन्नु भएको छ. सोलुका गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानून, मोरङकी गीता तिमसिना सामाजिक विकास र जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री बन्नु भएको छ. यस्तै सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ. नेप्से परिसूचक सामान्य अंकले घटेको छ. नेप्से 2.25 अंकले घटेर 2641.58 बिन्दुमा बन्द भएको हो. कारोबार रकम अघिल्लो दिनको तुलनामा बढ़ेको छ. शुक्रबार 4.27 अर्ब कारोबार भएकामा आज 5.52 अर्ब कारोबार भएको छ. आज 350 धितोपत्रको 1,19,32,035 किता शेयर किनबेच भएको छ. आज 72 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 201 घटेको छ. यस्तै 5 कम्पनी स्थिर छन्. 350 रूपियाँको सामान किन्ने उपभोक्ताले 10,00,000 रूपियाँको बम्पर उपहार जितेका छन्. गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता यो पटकको बम्पर उपहारका विजेता बनेका हुन्. करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम अन्तर्गत साउन महिनाको दोस्रो पाक्षित पुरस्कार घोषणा भएको हो. आन्तरिक राजस्व विभागका अनुसार प्राइज पोर्टलमा पछिल्लो 16 दिनमा नगर कारोबारका 3,57,000 बढी बिल दर्ता भएका छन्. साउनको पहिलो 15 दिनमा यस्तो बिल 7,077 दर्ता भएको थियो. क्यूआर कारोबारबाट उपहार योजनामा स्वत सहभागी हुने कारोबार पनि बढ़ेको छ. यस्तो कारोबार 2,56,08,000 बढ़ेर 3,20,86,000 पुगेको विभागले जनाएको छ. विभागका अनुसार पछिल्लो 17 दिनमा उपहार योजनामा 3,24,43,000 बढ़ी कारोबार भएका छन्. यी कारोबार मध्येबाट आज 17 विजेता छनौट भएका हुन्. धनकुटाको साँगुरीगढी गाउँपालिकाका धेरै गाउँ पहिरोको जोखिममा छन्. अहिले गाउँपालिकाका 2 दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम छ. यसमध्ये 1 दर्जन भन्दा बढी स्थानको पहिरोले बस्तीलाई असर पार्दै आएको छ. धनकुटाबाट गोपाल बराइली.
4: विगत लामो समयदेखि नै साँगुरीगढी गाउँपालिका वडा नम्बर 7 डडुवा गाउँ पहिरोको उच्च जोखिममा छ. करिब 27 परिवारको बसोबास रहेको डडुवाको दुवैतर्फ पहिरो छ. यो पहिरोका कारण गाउँको केही बस्ती विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा रहेको स्थानीय देवकुमार राईको भनाइ छ.
5: घर विस्थापित भइसक्यो, अर्को घर जग्गा किनेर बसेका छ. 6-7 घर नै अब अति जोखिममा चाहिँ छन्.
4: 10 वडा रहेको यो पालिका भित्र 2 दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम रहेको छ. यसमध्ये 1 दर्जन भन्दा बढी स्थानको पहिरोले बस्तीलाई असर गर्दै आएको छ. पहिरोले घर जोखिममा परेका कारण आफू घर सर्न बाध्य भएको साँगुरीगढी गाउँपालिका वडा नम्बर 1 माङदुवाका मंगल विश्वकर्माको भनाइ छ.
6: पहिरो त्यतिकै छ, जाँदैछ. आधी रोपन जति छ त्यो पनि च्याराङ बराङ पारिहालेको छ. त्यो कान्छा बसेको घर अहिले होइन, धराप भएर बसेको. मेरो घर त्यस्तै च्याराङ चिरिङ भएको थियो र म चाहिँ अब उठेर हिँडिहाले.
4: तुलनात्मक रूपमा वडा नम्बर 1, 5, 6, 7 र 10 बढी पहिरो जाने क्षेत्र हुन्. अहिले पालिकाभरि 120 परिवार पहिरोको जोखिममा रहेका छन्. पालिकाले पहिरो प्रभावित क्षेत्रमा भूगोलविद समेत ल्याएर अध्ययन पनि गराएको छ, तर फलदायी हुन सकेको छैन. गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई.
7: गाउँपालिकाको तर्फबाट हामीले स्थानान्तरण गर्नको लागि जियोलोजिकल यो इन्जिनियरिङ गर्नेदेखि लिएर सुरक्षित वासस्थानमा चाहिँ सार्नको लागि स्थानीय नागरिकहरूलाई आह्वान गरिरहेका छौँ. पहिरो जाने क्षेत्रहरूमा जुन जहाँ चाहिँ जोखिम छन् त्यो क्षेत्रहरूमा हामीले तत्काल त्यहाँका नागरिकहरूलाई सचेत गराएर गाउँपालिकाको तर्फबाट पहिरो नियन्त्रणको लागि सामुदायिक वनहरूसँग मिलेर यसको वृक्षारोपण गर्नेदेखि लिएर अरू कामहरू गरिरहेका छौँ.
4: कच्चा पहाड, भिरालो जमिन, खोला नालाका कारण पहिरो र भूक्षयको समस्या बढेको जानकारहरू बताउँछन्। त्यसमा पनि पछिल्लो समयमा जथाभावी खनिएका सडकले समेत पहिरोको जोखिम थपिएको छ. जिल्लाको दक्षिणी भागमा महाभारत पर्वत श्रृङ्खलामा पर्ने यो पालिकाको भू बनौट नै माथिल्लो पहाड़ भन्दा कमजोर रहेको बताइएको छ.
3: विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपिरहेका सहसचिव मदन दाहाललाई 15 लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतमा हाजिर भएर बयान दिएका दाहाललाई विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।
2: PFBS Gorkha Radio Home.

0: વિડિયો હો સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्ने काममा सहयोग गर्न आग्रह गरेको छ। आयोगले मृत्यु भएका मतदाताको मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन परिवारका सदस्यलाई विज्ञप्ति मार्फत आग्रह गरेको हो। बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियारले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयका अनुसार इच्छुक प्रदेशसभा सदस्यले यही भदौ 4 गते अपरान्ह 4 बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेश गर्नुपर्नेछ। बानियाले प्रदेशसभाबाट विश्वासको मत लिनु अघि नै राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो। विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपिरहेका सहसचिव मदन दाहाललाई 15 लाख रूपियाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। दाहालमाथि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कोषको 4 अर्ब बढ़ी रूपियाँ दुरूपयोगमा भूमिका खेलेको आरोप थियो। हिमालयन लाइफ इन्स्योरेन्सको करिब 4 अर्ब 27 करोड़ 44 लाख रूपियाँ दुरूपयोग गरी गैर कानूनी सम्पत्ति आर्जनमा सहयोग पुर्याए अभियोगमा उनीमाथि अभियोग थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष दाहालमाथि एउटै कम्पनीलाई बारम्बार समान प्रकृतिको लगानी गर्न स्वीकृति दिएको, एउटै शेयरमा लगानी केन्द्रीकरण भई उच्च जोखिम हुँदा नियमनकारी निकायले नियमन नगरेको लगायतका आरोप लगाइएको थियो। विभागले 3 अर्ब 50 करोड़ 30 लाख बढ़ी रूपियाँ बिगो निर्धारण गरी दाहालमाथि त्यसको आधा रकम भराउन माग गरेको थियो। लगातारको वर्षा बाढ़ी र पहिरोका कारण नेपाल र चीन बीचको स्थलमार्ग व्यापार संकटमा परेको छ। विशेष गरी चीनसँगको मुख्य व्यापारिक मार्ग तातोपानी नाका करिब 2 महिनादेखि पूर्ण रूपमा बन्द हुँदा अरबौं रूपियाँ बराबरका सामान चीन र नेपाल दुवैतर्फ अलपत्र परेका छन्। यसले व्यवसायको लगानी जोखिममा पारेको छ। सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पुर्याएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली:
4: नेपाल र चीनमा हुने व्यापारको किसिम र प्रकारहरू भनेको 3 वटा तरिका बाट व्यापार हुन्छ। एउटा स्थलमार्ग, जलमार्ग र हवाई मार्ग। बढी व्यवसायमा व्यवसाय चाहिँ स्थलमार्गबाट डिपेन्डिङ भएर व्यवसाय गर्छन्। उहाँहरूको अवस्था, व्यवसायहरूको अवस्था चाहिँ यो बर्खा लागिकन उत्तरी नाकाबाट हुने व्यवसायमा एकदमै शिथिलता आएको छ, जसको कारण चाहिँ हाम्रो देशको भौगोलिक अवस्था र समय समयमा जाने बाढी पहिरोका कारण उत्तरतिरबाट आयात हुने, चिनबाट आयात हुने सामानहरू सहज ढङ्गले नेपाल प्रवेश गर्न पाएको छैन, हामीले ल्याउन पाएका छैनौँ। त्यसका कारण व्यवसायीहरू पनि मारमा परेका छन्। सरकारलाई जेनेरेट हुने राजस्व पनि उठ्न सकेको छैन र व्यवसायीहरूले लगानी गरेको व्यवसाय पनि फस्टाउन सकेको छैन। समग्रमा भन्नुपर्दा नेपाल चीन भइरहेको जुन व्यवसाय छ, यो स्थलमार्गबाट हुने व्यवसाय सन्तोषजनक अवस्थामा छैन। यो अरणीको राजमार्गको रुट हुँदै गएर हामी उत्तरी नाका तातोपानी पुग्छौँ, त्यहाँबाट हुने व्यवसाय चाहिँ यो गत असारदेखि नै पहिरो गएको कारण ठप्प रहेको अवस्था छ। आयात निर्यात दुवै बन्द छ। यो डाक्लाङ पहिरो, इको पहिरो, दुवै पहिरो चाहिँ एकदम अलि जटिल भएर पहिरो गएको छ। त्यस कारणले अरबौँको सामानहरू कतिपय चिनकै भूभागमा र कतिपय नेपालको भूभागमा, कतिपय भन्सार भएर बसेको सामानहरू छ, कतिपय सामानहरू चाहिँ गोदाममा थन्किएर बसेको अवस्था छ। अहिले तातोपानी नाकाबाट हुने व्यापार ठप्प भएको चाहिँ करिब करिब 2 महिना हुन लाग्यो। एक थोपा पनि सामान आएको पनि छैन र चिनतर्फ गएको पनि छैन तातोपानीबाट। रसुवागढीबाट चाहिँ रसुवागढी नाका अहिले बन्द चाहिँ छैन, तर बाटोको कारणले कहिलेकाहीँ बन्द हुने, खुल्ने चाहिँ भइरहन्छ, फ्रिक्वेन्टली चलि नै रहेको छ अहिलेसम्म। तातोपानी बन्द भएपछि त्यहाँको चाप पनि रसुवातिरै बढेको छ। तातोपानीको सामान डाइभर्टबाट रसुवा गएपछि त्यहाँ अलि चाप बढी भएर भाडा बढ्ने, अब कृत्रिम अभाव जस्तो किसिमको भइरहेछ। रसुवाबाट अहिले ठिकै तरिकाले सामानहरू आवत जावत भइरहेको छ।
3: प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम यही भदौ 10 हुने भएको छ। सभामुख डोल प्रसाद अर्यालले आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिनुभएको हो। प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीसँगको प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी सड़कमा उत्रिएको छ। बिजुलीमा लगाइएको भ्याट हटाउन माग गर्दै आज पार्टीले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। पार्टीले बिजुलीको भ्याट खारेजीको माग गर्दै हस्ताक्षर संकलन पनि शुरू गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम यही भदौ 10 हुने भएको छ. सभामुख डोल प्रसाद अर्यालले आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिनुभएको हो. प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एकजना सांसदको प्रश्न हुने अर्यालले जानकारी दिनुभएको छ. बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वका आधारमा हुन आउने संख्या बमोजिम बढ़ीमा 15 प्रश्न सोध्न सकिने उहाँले बताउनुभयो. प्रतिनिधिसभामा झण्डै 2.5 महिनाको रस्साकसीपछि सभामुख डोल प्रसाद अर्यालले सदनमा आएर जवाफ दिन यसअघि प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको थियो.
4: आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ विपक्षका सांसदले उठेर विरोध जनाएका थिए. केही बेरमै सभामुखले प्रधानमन्त्रीलाई सांसदको जवाब दिन निर्देशन दिनुभएको हो.
5: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ. यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु.
4: प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने, नियम 57 प्रश्नोत्तर सम्बन्धी कार्यक्रम संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने र नियम 58 प्रधानमन्त्रीलाई सोध्ने प्रश्न 3 अघि नै सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था छ. त्यस्तै नियम 59 प्रधानमन्त्रीलाई सोधिने प्रश्न स्वीकार योग्य भए नभएको सभामुखले निर्णय गर्ने भनिएको छ. सदनको प्रतिष्ठामा आँच आउने र बैठकको कार्यविधिमा बाधा पर्ने प्रश्न सभामुखले अस्वीकार गर्न सक्ने प्रावधान छ. त्यस्तै नियम 60 प्रधानमन्त्रीले दिएको जवाफ बारे सभामा छलफल नगरिने व्यवस्था गरिएको छ.
3: बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ. मुख्यमन्त्री इन्द्रबहादुर बानियाले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो. प्रदेश प्रमुखको कार्यालयका अनुसार इच्छुक प्रदेशसभा सदस्यले यही भदौ 4 अपरान्ह 4 मुख्यमन्त्रीका लागि दावी पेश गर्नुपर्नेछ. यसअघि आज प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले राजीनामाको घोषणा गर्नुभएको थियो.
4: एमाले दिएको समर्थन साउन 6 फिर्ता लिएसँगै बानिया अल्पमतमा पर्नु भएको थियो. आज बानियाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बसेको थियो. बहुमत सदस्यको समर्थन नपाउने देखेपछि सभालाई सम्बोधन गरेर उहाँले राजीनामाको घोषणा गर्नुभएको हो. बागमती प्रदेशसभाका 104 सदस्य मध्ये काँग्रेसका 36 र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका 2 मात्रै पक्षमा देखेपछि मुख्यमन्त्री बानियाले राजीनामा दिनुभएको हो. बानिया पोहोर साउन 20 मुख्यमन्त्री नियुक्त हुनुभएको थियो.
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ. आज प्रदेशसभा बैठकमा विश्वासको मत लिएका आचार्यको प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो. यता नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश सरकारमा सहभागी भएको छ. कोशीमा नेकपाले 4 मन्त्रालय सहित 5 मन्त्री परिषदमा पठाएको छ. मन्त्रीहरूले आज शपथ लिएका हुन्. नेकपाबाट इलामकी खिनु लङ्वा लिम्बू पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ. सोलुका गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानून, मोरङकी गीता तिमसिना सामाजिक विकास र जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएको छ. आचार्य नेकपा संयोजक प्रचण्डका छोरी ज्वाई हुनुहुन्छ. यस्तै सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ. नेकपा सरकारमा भित्रिएसँगै एमालेको तर्फबाट मन्त्री बनेकाहरूको जिम्मेवारी हेरफेर भएको छ. नेपाली काँग्रेसका नेता डाक्टर शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताउनु भएको छ. संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा कोइराला
6: मैले प्रयास गर्नेछु गगन कुमार थापा र शेरबहादुरको बीचको जुन दूरी छ त्यसलाई घटाउन, दुईजनाको बीचमा संवाद हुन, ताकि अगाडि बढोस्। मैले मात्रै तयार भएर पनि भएन, मैले त धेरैचोटि भेटिसकेका छु, प्रयत्न पनि गरेका छु, भना पनि छु, उनी मलाई भेट्न आउनुभयो। उहाँको एउटै उद्देश्य थियो कि शशाङ्कलाई हामी आफ्नोतिर तानौँ भनेर। अब म त्यसरी म त्यो जाने कुरै आएन, त्यो बुझिसकेपछि भने हेर्नुहोस् मलाई तानेर हुँदैन, म जाँदै जान्न, मलाई तान्नु छ भने सबैलाई तान्नु पऱ्यो, त्यो नमान्ने कुरा मिलेन। अनि हामी बिच लाइनमा छौँ, हामी मिलाएर जान्छौँ, हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नु पऱ्यो नि, दुइटै पक्षले भन्न सक्नु पऱ्यो हामीलाई के चाहिन्छ। चाहिने त्यही पद हो, पदको नभएको भए यत्रो लडाइँ किन हुन्थ्यो? सभापति हुन शेरबहादुर हुनुहुन्थ्यो, अब उसलाई सभापति बन्नु पऱ्यो, त्यसैले छुटेर आएको।
3: हिमालयन लाइफ इन्सुरेन्सको 4 अर्ब बढ़ी रूपियाँ दुरूपयोग गरी गैर कानूनी सम्पत्ति आर्जनमा सहयोग पुर्याएको अभियोग लागेका नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष एवं सहसचिव मदन दाहाललाई विशेष अदालतले 15 लाख रूपियाँ धरौटीमा छाड्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरण तथा बीमा कसुर सम्बन्धी अभियोगमा मुद्दा खेपिरहेका दाहाललाई न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। प्राधिकरणका तत्कालीन अध्यक्ष द्वय दाहाल र शरद ओझा विरूद्ध संयुक्त 3 अर्ब 50 करोड़ 30 लाख बढ़ी बिगो दावी गरिएको छ। दाहालले प्राधिकरणको अध्यक्ष रहँदा पदीय अधिकारको दुरूपयोग गरी हिमालयन लाइफ इन्सुरेन्स कम्पनीको रकम नियम विपरीत नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानी गर्न सहयोग गरेको आरोप छ। दाहालले एउटै कम्पनीमा लगानी अत्यधिक केन्द्रित गरी शेयर बजारमा पम्पिङ एण्ड डम्पिङ गर्न र सीमित स्वार्थ समूहलाई लाभ पुग्ने गरी निर्णय गरेको अभियोग पत्रमा उल्लेख छ। सरकारी पक्षले दाहाल विरूद्ध 3 अर्ब 50 करोड़ 30 लाख बढ़ी पैसा बिगो दावी गर्दै सोही बराबरको सजाय र सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 बमोजिम थप सजायको माग दावी गरेको थियो। मुलुकभरका म्यान पावर बन्दको घोषणा गरेका वैदेशिक रोजगार व्यवसायले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।
4: सरकारसँग 15 बुधे माग राखेर वैदेशिक रोजगार व्यवसाय संघले साउन 29 संघर्षका चरणबद्ध कार्यक्रम गर्दै आएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले व्यवसायका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन रोकिएको हो। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले हस्ताक्षर गरेको पत्रमा व्यवसायले उठाएका 15 बुधे माग तत्काल टुङ्गो लगाउन प्रयास गर्ने भनिएको छ। व्यवसायका धेरैजसो माग नीतिगत देखिएकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको पनि मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हेराबहादुर डाङ्गीले पनि सरकारबाट सकारात्मक प्रतिबद्धता आएकाले संघर्षका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ। सरकारले आउँदो 2 महिनाभित्र विभागीय सुधार र नीतिगत निर्णय अघि बढाउने प्रतिबद्धता जनाएको संघले जानकारी दिएको छ।
3: निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अध्यावधिक गर्ने काममा सहयोग गर्न आग्रह गरेको छ। आयोगले मृत्यु भएका मतदाताको मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन परिवारका सदस्यलाई विज्ञप्ति मार्फत आग्रह गरेको हो। सर्वोच्च अदालतले द्वन्द पीड़ितहरूको एउटा मुद्दालाई सरकारबाट लिखित जवाब प्राप्त भएको 7 दिनभित्रै अन्तिम सुनवाई गर्ने गरी प्राथमिकता प्रदान गरेको छ। सुर्खेतका द्वन्द पीड़ित पूर्ण प्रसाद पौडेलले दिएको रिटमा सुनवाईपछि न्यायाधीश स्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गम्भीर र संवेदनशील प्रश्न रहेको भन्दै प्राथमिकतामा राख्न आदेश दिएको हो। 10 वर्षे माओवादी युद्धका क्रममा तत्कालीन राज्यपक्षबाट यातना पाएका पौडेलले आफू र अन्य पीड़ितको हकमा समेत जीविकोपार्जन, निशुल्क स्वास्थ्य उपचार र रोजगारी जस्ता गम्भीर सवाल उठाएर सर्वोच्चमा रिट दिनु भएको थियो। नाग पञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरेर मनाइएको छ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाउने गरिन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाइन्छ। अब खबर फटाफट।
4: जनै पूर्णिमाको बेला गोसाई कुण्ड पुग्ने तीर्थयात्रीका लागि पदमार्गमा खोलिएका होटल लजमा शुल्क निर्धारण, तीर्थयात्रीका लागि धुन्चे घट्टे खोला आसपासमा 1 कप चियाको 30 र गोसाई कुण्डमा 85, दाल भात तरकारीको 275 देखि 600 र सुतेको 300 देखि 600 सम्म लिने। चितवन निकुञ्जमा बाघ राख्ने खोरको अभाव, राप्ती 1 नियन्त्रणमा लिएको बाघलाई पर्सा निकुञ्ज पठाइयो। चितवन निकुञ्ज भित्रका 145 बाघ मध्ये खोरमा 7 वटा राखिदे। ललितपुर महानगरमा चिकित्सक सहितको 5 वटा एम्बुलेन्स सेवा शुरू, सूचना पाएको 15 मिनटभित्र घरमै पुग्ने। एम्बुलेन्समा अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधि र भेन्टिलेटर सहितको व्यवस्था। चितवनका विद्यालयका सवारी साधनमा गति नियन्त्रण उपकरण जडान गरिने, विद्यार्थी बोक्ने विद्यालयका सबै बसले 15 दिन भित्रमा प्रविधि जडान गर्नुपर्ने, प्रति घण्टा 40 किलोमिटर भन्दा बढीको गतिमा चलाउन नपाउने।
3: र अर्जुन कुलुङ राई र मन्जु सुनवार ब्याकयार्ड अल्ट्रा 2026 पहिलो हुनु भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा भदौ 10 गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको तयारी, सभामुखद्वारा निर्देशन।
1: प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: असन्तुष्ट पक्षलाई समेट्न अझै केही दिन प्रयास गर्ने कांग्रेस सभापतिको भनाई।
2: असोजको 16 गते अधिवेशन गर्नको लागि केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
0: अनि अन्तर्राष्ट्रिय प्रसङ्गमा इजरायली प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिका विशेष दूतको भेटवार्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुस्नरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन्। अमेरिका समर्थित गाजा शान्ति योजनामा इजरायलको समर्थन अमेरिकाले चाहिरहेका बेला यो भेट भएको हो। नेतान्याहुले उक्त शान्ति योजनालाई अस्वीकार गरेका छन्। जेरुसलेममा रहेकी योलान्ड नेलले इजरायलको निकट साझेदार अमेरिकालाई पनि चुनावी अभियानका बीचमा इजरायल दबाव दिन गाह्रो हुने बताएकी छन्। उनी भन्छिन्, हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा हतियार त्याग्नु पर्ने अडान राखेको छ। बीबीसीकी योलान्ड नेलको भनाई। चीनका राष्ट्रपति सी जिनपिङले तियान अनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई दबाउने सत्तारूढ कम्युनिस्ट पार्टीको तत्कालीन निर्णयको प्रशंसा गरेका छन्। सन् 1989 भएको उक्त घटनाबारे सीका पूर्ववर्ती नेतामध्ये एक जियान जमिनको जन्म शताब्दीको अवसरमा आयोजित भाषणका क्रममा उनले विरले गरिने उक्त विरोध प्रदर्शनको उल्लेख गर्दै त्यति बेलाको निर्णयको प्रशंसा गरेका हुन्। बीबीसी संवाददाताका अनुसार सीले आफ्नो सरकार र जमिनको सरकार बीचको सम्बन्धलाई जोड दिन खोजिरहेका छन्, जसबाट अहिलेका कठिनाईहरूबाट ध्यान अन्यत्र मोड्न सकियोस्। जमिनको समयका ती आन्दोलनलाई सेनाले बलपूर्वक दबाएको थियो र यो घटना आज पनि चीनमा सबैभन्दा संवेदनशील राजनीतिक रूपमा निषेधित विषयहरूमध्ये एक मानिन्छ। पाकिस्तानका अधिकारीहरूले इस्लामाबादमा ठगी गर्ने भनिएको कल सेन्टरमा छापा मारेर करिब 260 जनालाई पक्राउ गरिएको बताएका छन्। पाकिस्तानी गुप्तचर निकायका अनुसार पक्राउ पर्नेहरूमा 40 जना चिनिया नागरिक र 170 जना भियतनामका नागरिक रहेका छन्। उनीहरू पर्यटक भिसामा पाकिस्तान आएको र इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको गोल्डबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा ठगी गर्ने कल सेन्टर सञ्चालन गरिरहेको ठानिएको छ। पूर्वी भारत स्थित एउटा मन्दिरमा भएको भागदौडमा कम्तीमा 7 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। शिव मन्दिरमा धर्मावलम्बीहरूले पूजा गरिरहेका बेला एउटा बिजुलीको पोल मानिसहरूको भीडमा ढल्दा ज्यान जोगाउने क्रममा भागदौड भएको थियो। र औषधि सम्बन्धी ठूलो कम्पनी एस्ट्राजेनेकाले फोक्सोको क्यान्सरको नयाँ उपचार सम्बन्धी परीक्षण स्थगित गरेको छ। उक्त कम्पनीका लागि यो पछिल्लो समयको दोस्रो ठूलो धक्का हो। गत महिना मात्रै कम्पनीले मुटुरोगको उपचार सम्बन्धी परीक्षण पनि बन्द गरेको थियो। त्यसपछि कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। प्रतिनिधि सभामा विपक्षी दलहरूको माग अनुसार सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको जवाफ दिने गरी बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। लामो समयदेखि विपक्षी दलका सांसदहरूले आफूहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएका थिए। संसद सचिवालयका अनुसार आउँदो 10 गते प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रस्तुत छ एक रिपोर्ट। प्रधानमन्त्री सकेसम्म संसदमै नजाने, गए पनि आफूहरूको मागअनुसार जवाफ दिनबाट पन्छिने गरेको भन्दै विपक्षी दलका सांसदहरू लामो समयदेखि विरोधमा उत्रिएका थिए। सभामुखले त्यसको निम्ति प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने उनीहरूको माग थियो। अन्ततः सभामुख ढोलप्रसाद अर्यालले विपक्षी सांसदहरूको विरोधप्रति ध्यान आकर्षण भएको बताउँदै भने,
1: यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: त्यससँगै संसदमा विपक्षी दलहरूको विरोध अन्त्य भएको छ र प्रश्नोत्तर भदौ 10 गते हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
4: आगामी 10 गते हुने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको लागि बढीमा 15 वटा प्रश्न लिन सकिने भन्ने छ नियमावलीको व्यवस्था। त्यस कारण हरेक दलबाट कम्तीमा एउटा र बाँकी चाहिँ प्रतिनिधित्वको आधारमा निर्धारण हुने गरेर प्रश्नहरू आगामी 5 गते शुक्रबार दिनको 1 बजेभित्र सभा सचिवकोमा चाहिँ दर्ता गराउनका लागि सामान्य समक्षले भन्नुभएको छ।
0: त्यो के प्रधानमन्त्रीसँग 10 गते प्रश्नोत्तर हुने पक्का भइसक्यो, प्रधानमन्त्री कार्यालयले पनि त्यो सुनिश्चित गरिरहेछ कि छैन?
4: अब त्यो विषयमा त अब सामान्य समक्षले आएर सभालाई जानकारी गराइ नै सक्नु भयो, सभालाई जानकारी गराइसक्नु अगाडि आवश्यक छ भन्ने त पक्कै भएको नै हुन्छ नि।
0: सांसदहरूले प्रधानमन्त्रीसँग सोध्ने प्रश्नहरू पहिले लिखित रूपमा बुझाउनु पर्ने व्यवस्था छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा एकपटक अचानक पुगेर सांसदहरूको प्रश्नको जवाफ दिएका थिए, जसका कतिपय विषयहरू विवादित बन्न पुगेका थिए। अर्को विषय, नेपाली काङ्ग्रेसका सभापति गगन थापाले असोजमा निर्धारित महाधिवेशनमा असन्तुष्ट पक्षलाई पनि समेट्नका निम्ति संयन्त्र बनाउनु परे पनि आफू तयार रहेको बताएका छन्। थापाले उक्त संयन्त्रको अधिकार वा प्रकृतिबारे केही खुलाएका छैनन्, तर महाधिवेशन गर्ने संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले पछिल्ला दिनहरूमा शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजना हुनुपर्ने बताउँदै आएको छ। प्रस्तुत छ एक रिपोर्ट। सर्वोच्च अदालतले काङ्ग्रेसको वैधानिकता सम्बन्धी यसअघि आफूले गरेको फैसला पुनरावलोकन गर्ने अर्थात् त्यो मुद्दा फेरि सुरुबाट हेर्ने निर्णय गरेपछि काङ्ग्रेसका दुवै पक्षबीच रस्साकसी चलिरहेको देखिन्छ। अदालतको निर्णय मान्य हुने बताएका सभापति थापाले असोज महिनामा निर्धारित महाधिवेशनका कार्यक्रम भने नरोकिने बताए, तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
2: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गरौँ। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो हो भनेदेखि ल कसलाई बनाउने हो? उहाँलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
0: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपिल गर्दै भने,
2: असोज 16 गतेको 15 औं महाधिवेशन छ, हामी 15 औं महाधिवेशनमा तपाईँलाई बकैदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ, तपाईँका कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ।
0: काङ्ग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति साङ्केतिक रूपमा असन्तुष्टि प्रकट गरे, तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? काङ्ग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी,
5: पछिल्लो समय आजको दिनमा आउँदा त झन बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भ, एकातिर पनि अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्त्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आत्मसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दा माथि कुनै दल हुँदैन, दलभन्दा माथि व्यक्ति पनि हुँदैन, त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
6: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैन थियो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ यो बिन्दुमा?
5: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमको विखण्डनका परिस्थिति सिर्जना, यो आदि त्यहाँतिर देश आज आक्रान्त छ। त्यस कारण एउटा बाध्यता भन्दा पनि आत्मअनुभूति भन्ने ढङ्गले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
6: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कङ्ग्रेस?
5: अब काङ्ग्रेसलाई जोड्नु छ, एक बनाउनु छ, र काङ्ग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न, वैदिक सनातन धर्म र हामी नेपालीहरूको एकताको वातावरण हामीले नबनाइकन अब देशलाई अघि लान सकिन्न भन्ने कुरा विशेष गरी परिवर्तनका श्रृङ्खलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढङ्गले देशमा एकता चाहिन्छ, मेलमिलाप चाहिन्छ, नेपाली जोडिएपछि नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढङ्गले सम्बन्ध राख्छन्, कमजोर शक्ति भएको ठाउँमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको अनुभवको आधारमा एकताको धरोहर राष्ट्रता नेपालको आर्थिक, सामाजिक, कूटनीतिक सबै विषयमा प्रभाव पार्ने र महत्त्व राख्ने सनातन धर्म, यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भनौताहरूले जतिसुकै ठुलो कुरा विगतमा गरे पनि विगतका हाम्रा काम कारवाहीको गतिविधिप्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुरुपयोग गरियो गत भादरको घटना साँची छ, यो कुरा सबैलाई महसुस गरौँ। मेरो त आग्रह छ, दायाँमा कुरा होइन, सिधा देशलाई सिधमा राखेर आउने पिँढीको भविष्यलाई जवाबदेही भएर अगाडि बढौँ।
6: पूर्व सभापतिले जुन फर्किँदाखेरि यो मेलमिलापको कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसत्तासितै मेलमिलापको कुरा हो कि अरू प्रष्ट छैन यो फेरि उहाँले खुलेर भन्नुभएको छ?
5: मैले त अनुभूति गरेको छु यो कुरा, उहाँले गहिरो ढङ्गले अध्ययन गर्नुभएको छ र आत्मा अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
0: उनी थिए नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री शङ्कर भण्डारी फणेन्द्र दाहालसँग कुरा गर्दै। यसैबारे साथी फणेन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
7: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले सस्तो लोकप्रियताका लागि यति बेला नेपालमा चाहिँ हिन्दू राष्ट्र भन्ने राष्ट्रवादी भन्नेहरू छन् नि, राजावादीहरू, एउटा त्यो लबी हो, विदेशी लबी। अहिले इन्डियामा बिजेपीको चाहिँ शासन भएकोले त्यसको पनि अलिकति इन्डाइरेक्ट त्यसलाई पनि क्याटर गर्छु कि त्यो इन्ट्रेस्टलाई भनेर चाहिँ गर्न खोजेको होला, बिजेपीलाई खुसी पार्न सकिन्छ भन्ने। अब आधार त केही देखिँदैन उहाँहरूको त, अरू त फेरि टेस्ट नभएको भएदेखि भोलि जनताले विश्वास गर्लान् भन्नु त्यो पनि छैन, उहाँहरूको त औचित्य सकिसकेको छ।
6: अनि अब देउवा आफै हुँदाखेरि नै यो संविधान बन्यो, त्यहाँ अर्कै खालको प्रावधान छ, उनलाई अहिले चाहिँ यो विचार यस्तो राख्न केले बाध्य पार्यो जस्तो लाग्छ?
7: देउवाजीहरूको त संविधान बन्यो, पहिले इन्डियामा गएको बेलामा अब के भनेर आए, आश्वासन दिएर होइन हुन्छ हामी भने, तर आएपछि उनीहरूले अलिकति त्यो ल्याङ्ग्वेज हेरे, त्यति बेला साप्ताहिक नेपाल भन्ने थियो, देउवाले के भनेछ भने होइन हामीले त यसलाई अर्को यस्तो भनेको थियौँ तर बाबुरामले धर्मनिरपेक्षै हुनुपर्छ भनेकोले बाबुरामले भनेको छ क्या, देउवा पहिले पनि इन्टरभ्यू दिएको छ, गर्दाखेरि सैद्धान्तिक धरातल बलियो छैन क्या नेताहरूको नेपालमा।
6: अनि अहिले विदेशबाट फर्केपछि अलिकति मेलमिलापको कुरा उहाँले नेतृत्व गरेको पक्षले गरिरहेछ, पूर्व राजासँग हो कि जस्तो तपाईँलाई लाग्छ?
7: राजासँग त भन्न मिल्दैन, अलिअलि यही अब हिन्दूको नारा दिएपछि अलिकति ती पनि नरम हुन्छन् अलिकति,
6: त्यसो भए राज संस्थातिर चाहिँ यो रिभ्यू गर्छ जस्तो लाग्दैन तपाईँलाई यो समूहले पनि?
7: राज संस्था तिर गरेर पनि हुँदैन, अब अहिले सन्दर्भै फरक भइसक्यो।
6: होइन तैँले सोधेको चाहिँ यो समूहले खुला पोजिसन नै अहिले जसरी हिन्दूको बारेमा आयो नि त्यस्तै भोलि राज संस्थाको पक्षमा छौँ भन्न सक्छ सक्दैन?
7: राज संस्थाको सम्बन्धित कुरा गर्न सक्दैनन् भन्ने हिजो भनिसक्छु, अब घुमाउरो रूपले अब हिन्दू राष्ट्र भन्यो भने भोट सोट आउँछ, सपोर्ट अलिकति बढ्छ भनेर लोभले गर्दा अवसर लिएको मात्रै हो, राज संस्थै फर्काउने भन्ने कुरा त ठुलै कुरा हो, धेरै ठुलो यहाँ परिवर्तन चाहिन्छ। राप्रपाले पनि त हिन्दू राष्ट्र त भनेकै छैन, अहिलेसम्म उसैले गभर्मेन्ट बनाउनु पर्ने, उसैले सबै सर्वे सर्वाकै हुनुपर्ने त भएन त, गर्दाखेरि एजेन्डा काम लाग्दैन क्या अहिलेको जमानामा।
0: उनी

0: फिर्ता हुनुपर्ने र नयाँ नागरिक प्यालेस्टिनी प्रशासन अन्तर्गत गाजाको पुनर्निर्माण गरिनुपर्ने उल्लेख छ। ट्रम्पले बोर्ड अफ पीसको नेतृत्व गर्छन्, जुन सुरुमा गाजामा शान्ति ल्याउने आशयले खडा गरिएको अन्तर्राष्ट्रिय संस्था थियो, तर पछि विश्वभरिका अन्य द्वन्द्वहरूलाई पनि समेट्ने गरी त्यसलाई विस्तार गरिएको छ। बोर्ड अफ पीसले नेतान्याहुको नयाँ मार्गचित्रप्रतिको दृढ अस्वीकृतिका बावजुद पनि गाजाका लागि शान्ति योजना अघि बढ्न सक्ने देखाउन चाहेको छ। हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा निशस्त्र हुनुपर्ने अडान राखेको छ। इजरायलले हमासले त्यागेका हतियारहरू प्यालेस्टिनी प्राविधिक समितिले भण्डारण गर्नुको सट्टा नष्ट गरिनुपर्ने पनि चाहेको छ, ताकि हमासले ती हतियार पुनः प्राप्त गर्न नसकोस्।
1: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो विनिता दाहालबाट। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

निकले थे हम हलवा खाने, मुंह ही जल गया है।

0: સન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: पत्रकार किशोर श्रेष्ठलाई रिहा गरिएको छ. सर्वोच्च अदालतको आदेशसँगै पत्रकार श्रेष्ठलाई आज राति रिहा गरिएको हो. पत्रकार श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको थियो. न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो. सर्वोच्चले श्रेष्ठबारे हाजिरी जमानी तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिँदै जिल्ला प्रहरी परिसर काठमाडौँको नाममा परमादेश जारी गरेको हो. सर्वोच्चले निवेदन बमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न भने अस्वीकार गरेको छ. श्रेष्ठलाई गैर कानूनी रूपमा पक्राउ गरिएको भन्दै श्रीमती सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गर्नु भएको थियो. अदालतले अनलाइनमा प्रकाशित समाचारबाट वैयक्तिक गोपनीयताको हक हनन भए नभएको मुद्दा दायर भएपछि सम्बन्धित अदालतबाटै निरूपण हुने जनाउँदै हालको निवेदनबाट यो विषयमा बोल्न नमिल्ने प्रश्न पारेको छ. तर अनुसन्धानको प्रक्रियालाई ध्यानमा राख्दै श्रेष्ठलाई थुना बाहिरै राखेर हाजिरी जमानी वा तारिखमा राखी अनुसन्धान गरी बढाउन अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिइएको छ. यस्तै जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवासबाट नियन्त्रणमा लिइएका सीपीयू ल्यापटप सह रजिस्ट्रारको रोहबरमा फिर्ता गर्न सर्वोच्चले आदेश गरेको छ. यसैबीच उपसभामुख रूबी कुमारी ठाकुरले पत्रकार श्रेष्ठ विरूद्ध जाहेरी दिनुभएको छ. ठाकुरले जिल्ला प्रहरी परिसर ललितपुरमा पत्रकार श्रेष्ठ विरूद्ध जाहेरी दिनुभएको हो. प्रहरी परिसर ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी दर्ता भएको जानकारी दिनुभएको छ. श्रेष्ठलाई आज मात्रै सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो. चितवन राष्ट्रिय निकुञ्जले हिजो नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ. खोर अभावका कारण बाघलाई पर्सा पठाइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभएको छ. राप्ती एकमा देखिएको अन्दाजी चार वर्षको भाले बाघलाई हिजो बिहान डाट गरी नियन्त्रणमा लिइएको थियो. गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरमा छवटा विद्यालय भवनको मर्मत सम्भार फर्निचर निर्माण लगायत काम गरिदिएको छ. ट्रस्टको 18 लाख रूपियाँ लागतमा विद्यालयको मर्मत सम्भार गरिएको हो. एरिया वेलफेयर सेन्टर भोजपुरका एसिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ:
4: स्कुल रिफर्ब अन्तर्गत नर्मल हामीले स्कुलको छानाहरू फेर्ने, मर्मत सम्भारहरू गर्ने, फर्निचरहरू आदि इत्यादि गर्छौँ भने एक्सटेन्सनमा चाहिँ नर्मल्ली हामीले 2-3 कोठाको भवनहरू निर्माण गरिदिन्छौँ. स्कुल रिफर्बमा चाहिँ 6 स्कुलहरू परेको थियो, जसमा जनकल्याण बेसिक स्कुल भोजपुरको यो काफ्ले भोजपुर नगरपालिका 9 अन्तर्गत रुफ रिप्लेसमेन्ट अनि स्कुल रिपेयरमा चाहिँ 2,70,000 बजेट चाहिँ पारित भएको थियो. त्यसमा चाहिँ हाम्रो कम्युनिटी कन्ट्रिब्युसनको 10% गर्दाखेरि टोटल 3 लाख भएको थियो भने जनज्योति प्राइमेरी स्कुल भोजपुर नगरपालिका 5 अन्तर्गत यो बोकी मुडे भन्छ त्यो स्कुलको लागि पनि हामीले रुफ रिप्लेसमेन्ट गरिदिएको थियो. जिडब्लुटीको तर्फबाट चाहिँ 2,25,000 र स्कुलको आफ्नो सेल्फ कन्ट्रिब्युसन 10% 25,000 गरेर टोटल 2,50,000 लागतमा चाहिँ हामीले त्यो रुफ रिप्लेसमेन्ट र यो मेन्टेनेन्स गरिदिएको थियौँ जनज्योति प्राइमेरी स्कुललाई. कालिका सेकेन्डरी स्कुल जुन चाहिँ रामप्रसाद राई गाउँपालिका वाडा नम्बर 1 ओख्रे भन्छ त्यसमा चाहिँ हामीले स्कुल रिपेयरको लागि 3,15,000 हाम्रो जिडब्लुटीको तर्फबाट थियो भने 35,000 चाहिँ उहाँहरूको कन्ट्रिब्युसनको लागत रहेको थियो. टोटल चाहिँ 3,50,000 हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेका थियौँ. विद्युदय सेकेन्डरी स्कुल भोजपुर नगरपालिका 7 अन्तर्गत 5 घारे भन्छ त्यसको लागि चाहिँ क्लास फर्निचर बिल्डिङ रिपेयर जुन चाहिँ हाम्रो बिल्डिङ चाहिँ पहिला हाम्रो वेलफेयरले नै बनाइदिएको थियो त्यसको रिपेयरको लागि चाहिँ 4,05,000 लागतमा चाहिँ हामीले चाहिँ जिडब्लुटिएनको कन्ट्रिब्युसन रहेको थियो भने त्यसमा 45,000 चाहिँ उहाँ स्कुलहरूको आफ्नो कन्ट्रिब्युसन थियो. टोटल लागत चाहिँ 4,50,000 कम्प्लिट गरिएको थियो. चित्तेश्वर सेकेन्डरी स्कुल भन्छ जुन चाहिँ भोजपुर नगरपालिकाकै 4 वडाको दावा भन्ने ठाउँमा पर्छ त्यसको लागि पनि हामीले स्कुल रिपेयर गरेको थियौँ. त्यसको लागि 3,15,000 चाहिँ हाम्रो जिडब्लुटीको कन्ट्रिब्युसन रहेको थियो भने 35,000 हाम्रो स्कुल म्यानेजमेन्ट तर्फको बाटा थियो है. टोटल 3,50,000 लागतमा चाहिँ त्यो प्रोजेक्ट हामीले कम्प्लिट गरेको थियौँ. जनता प्राइमेरी स्कुल तेन्के मयङ गाउँपालिका 5 मजौले खावा भन्छ रुफ रिपेयर बिल्डिङको मर्मत सम्मारको लागि चाहिँ 2,70,000 जिडब्लुटी को तर्फबाट थियो भने स्कुलको तर्फबाट चाहिँ 10% गर्दाखेरि चाहिँ 30,000 जम्मा टोटल चाहिँ 3,00,000 लागतमा चाहिँ हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेको थियौँ. यसरी हेर्दा हाम्रो स्कुल रिफर्म अन्तर्गत गएको आर्थिक वर्षमा टोटल 18 लाख जति जिडब्लुटीको तर्फबाट चाहिँ कन्ट्रिब्युसन भएको थियो.
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो स्थानीय तह निर्वाचनका लागि गाउँपालिका तहमा उम्मेद्वारको आवेदन खुलाएको छ। पार्टी सभापति रवि लामिछानेले क्यान्डिडेट क्लबको घोषणा गर्दै आवेदन खुलाउनु भएको हो। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा क्यान्डिडेट क्लबको घोषणा गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यो पल्ट आन्तरिक प्रतिस्पर्धा गराएर उम्मेद्वार छनौट गरिने बताउनु भएको छ।
0: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन 24 गतिदेखि जारी बैठक सम्पन्न भएको छ। बैठकको समापनमा समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा सदस्यहरूद्वारा उठाइएका विषयमा सभापति गगन थापाले स्पष्ट पार्नुभएको थियो। केन्द्रीय कार्यसमितिद्वारा पारित गरिएका निर्णयहरू भोलि अपरान्ह 3 बजे सार्वजनिक गरिने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। आजको बैठकमा उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीहरू मुल्ला मन्सुर, डाक्टर डिला संग्रौला पन्त, कर्ण बहादुर बुढा, मुक्ता कुमारी यादव तथा केन्द्रीय सदस्य द्वय विनोद कुमार चौधरी र प्रवक्ता देवराज चालिसे तथा केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभापति ललित जंग शाहीले आआफ्नो धारणा राख्नु भएको थियो। प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम यही भदौ 10 हुने भएको छ। सभामुख डोल प्रसाद अर्यालले आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिनुभएको हो। प्रश्नोत्तरका लागि संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुने अर्यालले जानकारी दिनुभएको छ। बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा बढ़ीमा 15 सोध्न सकिने उहाँले बताउनुभयो। प्रतिनिधि सभामा झन्डै 2.5 महिनाको रस्ता कसेपछि सभामुख अर्यालले सदनमा आएर जवाफ दिन यसअघि प्रधानमन्त्रीलाई बालेन्द्र शाहलाई निर्देशन दिनुभएको थियो।
4: आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ विपक्षका सांसदले उठेर विरोध जनाएका थिए। केही बेरमै सभामुखले प्रधानमन्त्रीलाई सांसदको जवाफ दिन निर्देशन दिनुभएको हो।
5: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यान आकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
4: प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने, नियम 57 प्रश्नोत्तर सम्बन्धी कार्यक्रम संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने र नियम 58 प्रधानमन्त्रीलाई सोध्ने प्रश्न 3 दिन अघि नै सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था छ। त्यस्तै नियम 59 प्रधानमन्त्रीलाई सोधिने प्रश्न स्वीकार योग्य भए नभएको सभामुखले निर्णय गर्ने भनिएको छ। सदनको प्रतिष्ठामा आँच आउने र बैठकको कार्यविधिमा बाधा पर्ने प्रश्न सभामुखले अस्वीकार गर्न सक्ने प्रावधान छ। त्यस्तै नियम 60 प्रधानमन्त्रीले दिएको जवाफ बारे सभामा छलफल नगरिने व्यवस्था गरिएको छ।
3: बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयका अनुसार इच्छुक प्रदेश सभा सदस्यले यही भदौ 4 अपरान्ह 4 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्नुपर्नेछ। यसअघि आज प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले राजीनामाको घोषणा गर्नुभएको थियो।
4: एमाले दिएको समर्थन साउन 6 फिर्ता लिएसँगै बानिया अल्पमतमा पर्नु भएको थियो। आज बानियाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बसेको थियो। बहुमत सदस्यको समर्थन नपाउने देखेपछि सभालाई सम्बोधन गरेर उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। बागमती प्रदेश सभाका 104 सदस्य मध्ये काँग्रेसका 36 र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका 2 मात्रै पक्षमा देखेपछि मुख्यमन्त्री बानियाले राजीनामा दिनुभएको हो। बानिया पोहोर साउन 20 मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
3: मुलुकभरका म्यान पावर बन्दको घोषणा गरेका वैदेशिक रोजगार व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।
4: सरकारसँग 15 माग राखेर वैदेशिक रोजगार व्यवसाय संघले साउन 29 संघर्षका चरणबद्ध कार्यक्रम गर्दै आएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले व्यवसायका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन रोकिएको हो। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले हस्ताक्षर गरेको पत्रमा व्यवसायीले उठाएका 15 माग तत्काल टुङ्गो लगाउन प्रयास गर्ने भनिएको छ। आएका धेरैजसो माग नीतिगत देखिएकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको पनि मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार व्यवसाय संघका महासचिव यरा बहादुर डाङ्गीले पनि सरकारबाट सकारात्मक प्रतिबद्धता आएकाले संघर्षका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ। सरकारले आउँदो दुई महिनाभित्र विभागीय सुधार र नीतिगत निर्णय अघि बढाउने प्रतिबद्धता जनाएको संघले जानकारी दिएको छ।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: सरकारले आन्दोलनरत राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सहसचिव लीलाधर सुवेदीको समक्षमा वार्ता टोली गठन गरेको हो. वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था सहकारी संघ मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थीलाई राखिएको छ. हिजो दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्लाधिकारी र नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच गहन छलफल भएको थियो. छलफलमा महाअभियानले राखेका मागका सम्बन्धमा नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो. सरकारले वार्ताका लागि गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि आएको पत्र समेत बुझेका थिए. सत्तारूढ़ दल रासोपाका सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको लत्ता कपड़ा र जुत्ता खरीदमा भएको भ्रष्टाचार काण्ड तत्काल छानबिन गर्नुपर्ने अडान दोहोर्याएका छन्. यसअघि गृह सचिव र आईजीपीको बर्खास्त अनिवार्य रहेको उहाँको भनाइ छ. सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद सुनारले तत्काल छानबिनका लागि समिति बनाई दोषीमाथि कार्यवाही गर्न माग गर्नुभएको छ. केही दिन अघि सार्वजनिक लेखा समितिमा आएका उजुरीलाई लिएर सुनारले आईजीपी दान बहादुर कार्कीलाई जिम्मेवारी मुक्त गरी कार्यवाही थाल्नुपर्ने माग गर्नुभएको थियो. बेनामै उजुरीका भरमा राज्यका महत्वपूर्ण निकायका ओहदामा रहेकाहरूमाथि कार्यवाहीको डण्डा चलाउन नहुने र आफै न्यायाधीश बन्न नमिल्ने भन्दै सत्तारूढ सांसददेखि गृहमन्त्री सुदन गुरुङले समेत प्रतिवाद गर्नुभएको थियो. नेपाल विद्युत प्राधिकरणको नाफा गएको वर्ष तीनमा पौने चार अर्ब भन्दा बढी घटेको छ.
4: आर्थिक वर्ष 2082-83 प्राधिकरणको नाफा 5.04 अर्ब खुम्चिएको हो. अघिल्लो वर्ष प्राधिकरणले 8.91 अर्ब खुद नाफा कमाएको थियो. प्राधिकरणले आर्थिक वर्ष 2081-82 1.06 अर्ब र 2080-81 13.31 अर्ब नाफा कमाएको थियो. विदेशी विनिमय दर बढ़ेका कारण प्राधिकरणको दायित्व 273% बढ़ेर 11.51 अर्ब पुगेको छ. विदेशी विनिमय दरसँगै दायित्व ब्याज र रासकट्टी खर्चका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ. गएको वर्ष प्राधिकरणले बिजुली बिक्री र अरू आमदानीबाट 1.66 अर्ब रूपियाँ आमदानी गरेको छ. बिजुली बिक्री मात्रै वर्ष दिनमा 18% बढ़ेर 1.48 अर्ब आमदानी भएको प्राधिकरणले जनाएको छ. चुहावट नियन्त्रण र निर्यातको नाफा 13% बढ़ेर 31.23 अर्ब पुगेको प्राधिकरणले जनाएको छ. विद्युत प्राधिकरणको सम्पत्ति भने 7.79 अर्ब पुगेको छ.
3: अब खबर फटाफट.
5: जनै पूर्णिमाको बेला गोसाई कुण्ड पुग्ने तीर्थयात्रीका लागि पदमार्गमा खोलिएका होटल लजमा शुल्क निर्धारण. तीर्थयात्रीका लागि धुन्चे घट्टे खोला आसपासमा 1 कप चियाको 30 र गोसाई कुण्डमा 85, दाल भात तरकारीको 275-600 र सुतेको 300-600 लिने. चितवन निकुञ्जमा बाघ राख्ने खोरको अभाव. राप्ती 1 नियन्त्रणमा लिएको बाघलाई पर्सा निकुञ्ज पठाइयो. चितवन निकुञ्जभित्रका 145 बाघ मध्ये खोरमा 7 राखिदे. ललितपुर महानगरमा चिकित्सक सहितको 5 एम्बुलेन्स सेवा सुरु. सूचना पाएको 15 भित्र घरमै पुग्ने. एम्बुलेन्समा अक्सिजन, एम्बु ब्याग, आकस्मिक औषधि र भेन्टिलेटर सहितको व्यवस्था. चितवनका विद्यालयका सवारी साधनमा गति नियन्त्रण उपकरण जडान गरिने. विद्यार्थी बोक्ने विद्यालयका सबै बसले 15 भित्रमा प्रविधि जडान गर्नुपर्ने. प्रति घण्टा 40 किलोमिटर भन्दा बढीको गतिमा चलाउन नपाउने. बाँकेमा चरासँगै खपटे र सिल्सा किराको संक्रमणले मौरी किसान आजित. उपचारका लागि घरेलु विधिले काम गरेन. सरकारी निकायले गुनासो सुनेन. र चितवनका गाउँघरमा सपना भिलेज सोसल इम्प्याक्टका 6500 भड़ी सुधारिएको चुल्लो वितरण. पछिल्लो पटक राप्ती 8 150 परिवारलाई धुवाँरहित चुल्लो दिइयो. समुदायको आवश्यकता पहिचान गरेर अरू ठाउँमा पनि वितरण गरिने.
3: चितवन राष्ट्रिय निकुञ्जले हिजो नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ. खोर अभावका कारण बाघलाई पर्सा पठाइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभएको छ। राप्ती एकमा देखिएको अन्दाजे चार वर्षको भाले बाघलाई हिजो बिहान जाँच गरेर नियन्त्रणमा लिएको थियो। थापा मगरका अनुसार अहिले निकुञ्जले समस्याग्रस्त बाघहरू नियन्त्रणमा लिएर खोरमा राख्ने गरेको छ। हाल निकुञ्जका खोरमा 7 बाघ छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम यही भदौ 10 हुने भएको छ। सभामुख डोल प्रसाद अयालले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिनुभएको हो। प्रश्नोत्तरका लागि संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुने अयालले जानकारी दिनुभएको छ। बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा बढ़ीमा 15 प्रश्न सोध्न सकिने उहाँले बताउनुभयो। प्रतिनिधि सभामा झनै 2.5 महिनाको रस्साकसीपछि सभामुख अर्यालले सदनमा आएर जवाफ दिन यसअघि प्रधानमन्त्रीलाई शाहलाई निर्देशन दिनुभएको थियो।
4: आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ विपक्षका सांसदले उठेर विरोध जनाएका थिए। केही बेरमै सभामुखले प्रधानमन्त्रीलाई सांसदको जवाफ दिन निर्देशन दिनुभएको हो।
5: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
4: प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने, नियम 57 प्रश्नोत्तर सम्बन्धी कार्यक्रम संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने र नियम 58 प्रधानमन्त्रीलाई सोध्ने प्रश्न 3 अघि नै सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था छ। त्यस्तै नियम 59 प्रधानमन्त्रीलाई सोधिने प्रश्न स्वीकार योग्य भए नभएको सभामुखले निर्णय गर्ने भनिएको छ। सदनको प्रतिष्ठामा आँच आउने र बैठकको कार्यविधिमा बाधा पर्ने प्रश्न सभामुखले अस्वीकार गर्न सक्ने प्रावधान छ। त्यस्तै नियम 60 प्रधानमन्त्रीले दिएको जवाफ बारे सभामा छलफल नगरिने व्यवस्था गरिएको छ।
3: मुलुकभरका मेन पावर बन्दको घोषणा गरेका वैदेशिक रोजगार व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।
4: सरकारसँग 15 बुधे माग राखेर रा वैदेशिक रोजगार व्यवसाय संघले साउन 29 संघर्षका चरणबद्ध कार्यक्रम गर्दै आएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले व्यवसायका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन रोकिएको हो। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले हस्ताक्षर गरेको पत्रमा व्यवसायीले उठाएका 15 बुधे माग तत्काल टुङ्गो लगाउन प्रयास गर्ने भनिएको छ। व्यवसायका धेरैजसो माग नीतिगत देखिएकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेको पनि मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार व्यवसाय संघका महासचिव यराबहादुर डाङ्गीले पनि सरकारबाट सकारात्मक प्रतिबद्धता आएकाले संघर्षका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ। सरकारले आउँदो 2 महिनाभित्र विभागीय सुधार र नीतिगत निर्णय अघि बढाउने प्रतिबद्धता जनाएको संघले जानकारी दिएको छ।
3: धनकुटाको साँगुरीगढी गाउँपालिकाका धेरै गाउँ पहिरोको जोखिममा छन्। अहिले गाउँपालिकाका 2 दर्जनभन्दा बढी स्थानमा पहिरोको जोखिम छ। यसमध्ये 1 दर्जनभन्दा बढी स्थानको पहिरोले बस्तीलाई असर गर्दै आएको छ। धनकुटाबाट गोपाल बराइली।
6: विगत लामो समयदेखि नै साँगुरीगढी गाउँपालिका वडा नम्बर 7 डडुवा गाउँ पहिरोको उच्च जोखिममा छ। करिब 27 परिवारको बसोबास रहेको डडुवाको दुवैतर्फ पहिरो छ। यो पहिरोका कारण गाउँको केही बस्ती विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा रहेको स्थानीय देवकुमार राईको भनाइ छ।
7: घर विस्थापित भइसक्यो, अर्को घर जग्गा किनेर बसेका छ, 6-7 घर नै अब अति जोखिममा चाहिँ छन्।
6: 10 वडा रहेको यो पालिका भित्र 2 दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम रहेको छ। यसमध्ये 1 दर्जन भन्दा बढी स्थानको पहिरोले बस्तीलाई असर गर्दै आएको छ। पहिरोले घर जोखिममा परेका कारण आफू घर सर्न बाध्य भएको साँगुरीगढी गाउँपालिका वडा नम्बर 1 माङदुवाका मंगल विश्वकर्माको भनाइ छ।
8: पहिरो त्यतिकै छ, जाँदैछ, आधी रोपन जति छ त्यो पनि च्याराङ बराङ पारिहालेको छ। त्यो कान्छा बसेको घर अहिले होइन, झरा भएर बसेको मेरो घर त्यस्तै च्याराङ चिरिङ भएको थियो र म चाहिँ अब उठेर हिँडिहालेँ।
6: तुलनात्मक रूपमा वडा नम्बर 1, 5, 6, 7 र 10 बढी पहिरो जाने क्षेत्र हुन्। अहिले पालिकाभरि 120 परिवार पहिरोको जोखिममा रहेका छन्। पालिकाले पहिरो प्रभावित क्षेत्रमा भूगोलविद समेत ल्याएर अध्ययन पनि गराएको छ, तर फलदायी हुन सकेको छैन। गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई:
2: गाउँपालिकाको तर्फबाट हामीले स्थानान्तरण गर्नको लागि जियोलोजिकल यो इन्जिनियरिङ गर्नेदेखि लिएर सुरक्षित बासस्थानमा चाहिँ सार्नको लागि स्थानीय नागरिकहरूलाई आह्वान गरिरहेका छौँ। पहिरो जाने क्षेत्रहरूमा जुन जहाँ चाहिँ जोखिम छन् त्यो क्षेत्रहरूमा हामीले तत्काल

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: सभामुख डोल प्रसाद आर्याले प्रतिनिधि सभामा सांसद द्वै गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ।
4: बैठकमा नेकपाका सांसद शर्माले आफूले गएको साउन 22 गते जाजरकोट लगायत भूकम्प प्रभावित क्षेत्रको विषय उठाएको स्मरण गराउनु भएको थियो।
5: मैले गत 22 गते एउटा सन्दर्भमा भनेको थिएँ, जाजरकोट भूकम्प पीडित प्रभावित क्षेत्र रुकुम जाजरकोट र सल्यान लगायतका क्षेत्रमा सरकारले जिम्मेवारीपूर्वक काम गरोस् भनेको थियो र निरन्तर यो सदनमा लामो समयदेखि भन्दै पनि आएको छु। तर गत 22 गते मैले सरकारलाई 9 दिनको अल्टिमेटम दिएर कम्तीमा जवाब दियोस् भनेर जवाब खोजेको थिएँ। सभामुख महोदय, सल्यान रुकुमका सांसदहरू जाजरकोट समेतका जनप्रतिनिधिको हिसाबले मैले साझा आवाज बोलेको हुँ, तर अहिलेसम्म त्यसको जवाब नआएको हुनाले पछिल्ला घटनाहरूप्रति संवेदनशील भएर अलिकति पुनर्विचार गरेर अहिले बोलेको हुँ। सभामुख महोदय, सभामुखको तत्काल यसबारे रुलिङ जाओस्, समय तोकेर, अन्यथा म
4: यस्तै रासोपा सांसद आशिका तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन आवाज उठाए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश पोख्नु भएको थियो।
6: 37 दिन अगाडि धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल झिकाउनु भनी मैले सुन्ने समयमा यस सदन मार्फत कुरा राखेको थिएँ, तर त्यो कुरा सुन्नेमै बिलाएर गयो। मलाई लाग्थ्यो सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ, तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका ढोकामा चारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय? अर्थ मन्त्रालयले विदेशमा लासको व्यवस्थापन गर्न भनेर बजेट छुट्याएको आज 2 हप्ता बढी भयो, तर बजेटलाई चलाउन परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइ दिँदा आज आफ्नाले लासको आश गर्न छोडिसकेका छन्। सभामुख महोदय, बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो? सभामुख महोदय, कि त विदेशमा अलपत्र परि मरेका जति यो देशको नागरिक होइन भनेर सभामुख महोदयले यो राज्यले घोषणा गरिदिनु पर्यो, होइन भने तुरन्त लास झिकाउनु पर्यो। जसरी 37 दिनदेखि मेरो प्रश्न यस सदनको ढोकामा झ्यालमा बेन्चमा उभिएर बसिरहेको छ, त्यसरी नै आज म सभामुख ज्यूबाट रुलिङ नहुन्जेलसम्म, मेरो प्रश्नको जवाफ नपाउने दिनसम्म म उभिएरै सदनमा विरोध गर्न चाहन्छु।
4: त्यसपछि सभामुख आर्यालले सांसद द्वय शर्मा र तामाङले उठाएको विषयमा 3 दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गर्नु भएको हो।
7: मान्य सदस्य गोपाल शर्मा र मान्य सदस्य आशिका तामाङबाट उठाइएको विषयमा 3 दिनभित्र सरकारलाई यसको जवाफ दिनको लागि निर्देश गर्दछु।
3: बीपी राजमार्गको प्रवेश बिन्दु काभ्रे पलाञ्चोको धुलेखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सड़क चौडा पारिने भएको छ। 20 किलोमिटर सड़कमा 10 मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। हाल मुख्य कालोपत्र भएको सड़कको चौडाई औसतमा 5.5 मिटर छ। सड़क चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। डीपीआर अनुसार सड़क विस्तारमा 3,89,78,00,000 खर्च हुने अनुमान गरिएको छ। सड़क कालोपत्र गर्न प्रति किलोमिटर 18,05,00,000 खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ। सड़कको दायाँ बायाँ 15 मिटरसम्म बनेका संरचना तथा जग्गा को मुआवजा वितरण भइसकेको योगेशले बताउनुभयो। 2081 असोजमा आएको बाढ़ी पहिरोले बीपी राजमार्ग अन्तर्गत पकुन्ने बेसीदेखि नेपाल थोकसम्म करिब 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकामा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुननिर्माणको काम भइरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त राजमार्गको पुननिर्माणका लागि काभ्रे पलाञ्चोकतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढ़ाइएको छ। काभ्रेतर्फका 3 सड़क खण्डका लागि 7,50,00,000,000 र सिन्धुलीतर्फको 1 खण्डका लागि 1,00,000,000,000 बराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरणको नाफा गएको वर्ष दिनमा 4.25 अर्ब भन्दा बढ़ी घटेको छ।
4: आर्थिक वर्ष 2082/83 प्राधिकरणको नाफा 5,04,00,000,000 खुम्चिएको हो। अघिल्लो वर्ष प्राधिकरणले 8,91,00,000,000 खुद नाफा कमाएको थियो। प्राधिकरणले आर्थिक वर्ष 2081-82 1 अर्ब 6 करोड र 2080-81 13 अर्ब 31 करोड नाफा कमाएको थियो। विदेशी विनिमय दर बढेका कारण प्राधिकरणको दायित्व 273% बढेर 11 अर्ब 51 करोड पुगेको छ। विदेशी विनिमय दरसँगै दायित्व ब्याज र रासकट्टी खर्चका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। गएको वर्ष प्राधिकरणले बिजुली बिक्री र अरू आमदानीबाट 1 खर्ब 66 अर्ब रूपियाँ आमदानी गरेको छ। बिजुली बिक्री मात्रै वर्ष दिनमा 18% बढेर 1 खर्ब 48 अर्ब 62 करोड आमदानी।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: उपसभामुख रुबी कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठ विरूद्ध जाहेरी दिनुभएको छ। ठाकुरले जिल्ला प्रहरी परिसर ललितपुरमा पत्रकार श्रेष्ठ विरूद्ध जाहेरी दिनुभएको हो। प्रहरी परिसर ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी दर्ता भएको जानकारी दिनुभएको छ। श्रेष्ठलाई हिजो मात्रै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले श्रेष्ठलाई गत साउन 27 गते पक्राउ गरेको थियो। त्यसै त श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो। बाढ़ी पहिरोका कारण म्याग्दीका जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। 20 मेगावाट क्षमताका 2 आयोजना बन्द भएका छन्। सड़क मार्ग बिग्रदा निर्माण सामग्री उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका हुन्। 53.5 मेगावाट क्षमताको अप्पर म्याग्दी 1, 37 मेगावाट क्षमताको माथिल्लो म्याग्दी, 65 मेगावाटको म्याग्दी खोला, 14 मेगावाटको मोदी खोला र 6.5 मेगावाट क्षमताको दर खोला जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको हो। यसै गरी अन्नपूर्ण 4 नारच्याङमा निर्माणाधीन 9.14 मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्क विच्छेद भएको छ। नारच्याङको रेलेखरको क्षेत्रबाट आएको बाढ़ी बाँधमा थुप्रिँदा 6 मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना गत असार अन्तिम सातादेखि बन्द भएको छ। गत साउन 26 गते सुक्खा पहिरोले विद्युत गृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका 6 रहेको 14 मेगावाट क्षमताको घार खोला जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन ठप्प भएको छ। पहिरोमा पुरिएर 1 मृत्यु र 1 घाइते भएका छन्। अप्पर म्याग्दी खोला 1 आयोजना प्रमुख ज्योति कुमार केसीले एल्पुमा पहिरो र शिवरात्रि खोलाको बाढ़ीले असारदेखि सिमेन्ट रड जस्ता निर्माण सामग्रीका साथै उपकरण बोकेका गाड़ीहरू आयोजना स्थलमा पुग्न नसकेको जानकारी दिनुभयो। अख्तियारले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 11 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2079-80 नगरपालिकाले ह्याण्डपम्प तथा ट्यूबवेल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको आयोगले जनाएको छ। एउटै वस्तुको खरिदलाई पटक पटक विभाजन गरी आपूर्तिकर्तासँग मेलेमेतो गरी भुक्तानी दिएको आयोगको ठहर छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासक अधिकृत निलाम्बर मिश्र मैथली र तत्कालीन लेखापाल विजय कुमार यादव विरूद्ध जनहित 36,13,000 बराबरको बीगो माग दावी गरेको छ। यस्तै तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव र तत्कालीन सब इन्जिनियर विपिन कुमार मण्डल विरूद्ध जनही 20,49,000 तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादव विरूद्ध 15,63,000 बीगो कायम गरी आरोप पत्र दायर गरेको छ। त्यस्तै तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादव विरूद्ध 36,13,000 बीगो कायम गरिएको छ। आयोगले अनियमितता संलग्न रहेको आरोपमा विभिन्न आपूर्तिकर्ता तथा संचालक विरूद्ध पनि बिगो र सोही अनुसारको सजाय माग दावी गरेको छ। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउबा बीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताउनु भएको छ। संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै कोइराला
4: मैले प्रयास गर्नेछु गगन कुमार थापा र शेरबहादुरको बीचको जुन दूरी छ त्यसलाई घटाउन दुईजनाको बीचमा संवाद हुन ताकि अगाडि बढोस् मैले मात्रै तयार भएर पनि भएन मैले त धेरैचोटि भेटिसकेको छु प्रयत्न पनि गरेको छु भना पनि छु उनी मलाई भेट्न आउनुभयो उहाँको एउटै उद्देश्य थियो कि शशाङ्कलाई हामी आफ्नोतिर तानौँ भनेर अब म त्यसैले म त्यो जाने कुरै आएन त्यो बुझिसकेपछि भने हेर्नुहोस् मलाई तानेर हुँदैन म जाँदै जान्न मलाई तान्नु छ भने सबैलाई तान्नु पऱ्यो त्यो नमान्ने कुरा मिलेन होइन, हामी बिच लाइनमा छौँ, हामी मिलाएर जान्छौँ, हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नु पऱ्यो नि, दुइटै पक्षले भन्न सक्नु पऱ्यो हामीलाई के चाहिन्छ, चाहिने त त्यही पद हो, पदको नभएको भए यत्रो लडाइँ किन हुन्थ्यो, सभापति हुन शेरबहादुर हुनुहुन्थ्यो, अब उसलाई सभापति बन्नु पऱ्यो।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अध्यावधि गर्न अनुरोध गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्न भन्नुभएको हो। विद्यमान मतदाता नामावलीलाई निरन्तर अध्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको विषय भएको उहाँको भनाइ छ। कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक बनेको छ। कंगोमा इबोलाका कारण अहिलेसम्म 2325 जनाको ज्यान गएको छ। यसले सन् 2018 देखि 2020 को प्रकोपमा भएको मृत्युको संख्यालाई समेत उछिनेर इतिहासमै सबैभन्दा घातक प्रकोपको रूप लिएको समाचार संस्था रोयटर्सले जनाएको छ। यति बेला 2299 जनाको ज्यान गएको थियो। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानका अनुसार भाइरसबाट संक्रमितको संख्या 4,945 पुगेको छ। संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टॉम फ्लेक्चरले इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको बताउनुभयो। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियसले अहिलेको संक्रमण सन् 2014 देखि 2016 सम्म चलेको पश्चिमी अफ्रिकी इबोला महामारीलाई पनि उछिने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। त्यति बेला इबोलाका कारण 11,000 भन्दा धेरैको ज्यान गएको थियो। अख्तियारले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 11 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2079-80 नगरपालिकाले ह्याण्डपम्प तथा ट्यूबवेल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको आयोगले जनाएको छ। एउटै वस्तुको खरिदलाई पटक पटक विभाजन गरी आपूर्तिकर्तासँग मिलिमितो गरी भुक्तानी दिएको आयोगको ठहर छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासक अधिकृत निलाम्बर मिश्र मैथली र तत्कालीन लेखापाल विजय कुमार यादव विरूद्ध जनहित 36,13,000 बराबरको बीगो माग दावी गरेको छ। यस्तै तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव र तत्कालीन सब इन्जिनियर विपिन कुमार मण्डल विरूद्ध जनही 20,49,000 तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादव विरूद्ध 15,63,000 बीगो कायम गरी आरोप पत्र दायर गरेको छ। त्यस्तै तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादव विरूद्ध 36,13,000 बीगो कायम गरिएको छ। आयोगले अनियमितता संलग्न रहेको आरोपमा विभिन्न आपूर्तिकर्ता तथा संचालक विरूद्ध पनि बिगो र सोही अनुसारको सजाय माग दावी गरेको छ। बेबी राजमार्गको प्रवेश बिन्दु काभ्रे प्लान्चोकको धुलीखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सड़क चौड़ा पारिने भएको छ। 20 किलोमिटर सड़कमा 10 मिटर बराबरको मुख्य कालोपत्री भाग बनाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। हाल मुख्य कालोपत्र भएको सड़कको चौड़ाई औसतमा 5.5 मिटर छ। सड़क चौड़ा पार्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। डीपीआर अनुसार सड़क विस्तारमा 3,89,78,00,00,000 खर्च हुने अनुमान गरिएको छ। सड़क आलोपत्र गर्न प्रति किलोमिटर 18,05,00,000 खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ। सड़कको दायाँ बायाँ 15 मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआवजा वितरण भइसकेको योगेशले बताउनुभयो। 2081 असोजमा आएको बाढ़ी पहिरोले बीपी राजमार्ग अन्तर्गत पकुन्ने बेसीदेखि नेपालथोकसम्म करिब 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकामा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुननिर्माणको काम भइरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त राजमार्गको पुननिर्माणका लागि काभ्रे पलाञ्चोकतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढ़ाइएको छ। काभ्रेतर्फका 3 सड़क खण्डका लागि 7,50,00,00,000 र सिन्धुली तर्फको 1 खण्डका लागि 1,00,00,000 बराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ। प्रहरीले बाँकेको गोहलपुरबाट 13 किलो 64 ग्राम अफिम र 148 ग्राम चरेसहित 2 जनालाई पक्राउ गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साधेको बताउनु भएको छ। हिजो राति प्रहरी हिरासतबाट निस्कँदै उहाँले सरकारले जनआस्था विरूद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै गएर आफ्नो आवाज बन्द गर्ने खेल खेलिरहेको टिप्पणी गर्नुभएको हो। उहाँले जनआस्थामा प्रकाशित समाचार गलत भए राज्यले कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्ने व्यवस्था हुँदाहुँदै सरकार स्वयंले आफूमाथि पात्र खड़ा गरी प्रतिशोध साधेको आरोप लगाउनु भएको हो। राज्यको निरंकुशता र जंगली तन्त्र विरूद्धको लड़ाई जारी रहेको उहाँको भनाइ छ। उहाँले आफ्नो गिरफ्तारी पेशागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कार्यवाही भएको टिप्पणी गर्नुभयो। जनआस्था अनलाइनमा छापेको समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गत साउन 27 गते पक्राउ गरेको थियो। पहिरोले गाउँ नै जोखिममा परेपछि विस्थापित भएका जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ र 3 नम्बर स्यालाका 3 परिवारलाई त्रिपाल भाँडाकुँडा सरसफाईका सामग्री ब्ल्याङ्केट लगायतका बन्दोबस्तीका सामान दिइएको छ। रिसाङका 15 र स्यालाका 15 गरी 30 परिवारलाई राहत वितरण गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार एक सातादेखिको वर्षाका कारण भेरी नगरपालिका 1, 2, 3 र 4 झनै 300 परिवार प्रभावित भएका छन्, जसमा 4 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। उनीहरूले खाद्यान्न, आवास, खानेपानी, औषधि उपचार तथा दैनिक उपभोग्य सामग्रीको समस्या भोग्नु परेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताउनुभयो। निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधि गर्न अनुरोध गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधि गर्न भन्नुभएको हो। विद्यमान मतदाता नामावलीलाई निरन्तर अद्यावधि गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको विषय भएको उहाँको भनाइ छ। बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार इच्छुक प्रदेश सभा सदस्यले भदौ 4 गते अपरान्ह 4 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्नुपर्नेछ। यसअघि हिजो प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले राजीनामाको घोषणा गर्नुभयो।
4: एमआरएले दिएको समर्थन साउन 6 गते फिर्ता लिएसँगै बानिया अल्पमतमा पार्नु भएको थियो। आज बानियाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बसेको थियो। बहुमत सदस्यको समर्थन नपाउने देखेपछि सभालाई सम्बोधन गरेर उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। बागमती प्रदेश सभाका 104 सदस्य मध्ये काँग्रेसका 36 र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका 2 जना मात्रै पक्षमा देखेपछि मुख्यमन्त्री बानियाले राजीनामा दिनुभएको हो। बानिया पोहोर साउन 20 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
3: अब खबर फटाफट।
4: जनै पूर्णिमाको बेला गोसाई कुण्ड पुग्ने तीर्थयात्रीका लागि पदमार्गमा खोलिएका होटल लजमा शुल्क निर्धारण, तीर्थयात्रीका लागि धुन्चे घट्टे खोला आसपासमा 1 कप चियाको 30 र गोसाई कुण्डमा 85, दाल भात तरकारीको 275 देखि 600 र सुतेको 300 देखि 600 सम्म लिने। चितवन निकुञ्जमा बाघ राख्ने खोरको अभाव, राप्ती 1 मा नियन्त्रणमा लिएको बाघलाई पर्सा निकुञ्ज पठाइयो। चितवन निकुञ्ज भित्रका 145 बाघ मध्ये खोरमा 7 वटा राखिँदै ललितपुर महानगरमा चिकित्सक सहितको 5 वटा एम्बुलेन्स सेवा शुरू, सूचना पाएको 15 मिनट भित्र घरमै पुग्ने। एम्बुलेन्समा अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधि र भेन्टिलेटर सहितको व्यवस्था। चितवनका विद्यालयका सवारी साधनमा गति नियन्त्रण उपकरण जडान गरिने, विद्यार्थी बोक्ने विद्यालयका सबै बसले 15 दिन भित्रमा प्रविधि जडान गर्नुपर्ने, प्रति घण्टा 40 किलोमिटर भन्दा बढीको गतिमा चलाउन नपाउने। बाँकेमा चरासँगै खपटे र सिल्सा किराको संक्रमणले मौरी किसान आजित, उपचारका लागि घरेलु विधिले काम गरेन, सरकारी निकायले गुनासो सुनेन। र चितवनका गाउँघरमा सपना भिलेज सोसल इम्प्याक्टका 6500 भड़ी सुधारिएको चुल्लो वितरण, पछिल्लो पटक राप्ती 8 का 150 परिवारलाई धुवारहित चुल्लो दिइयो, समुदायको आवश्यकता पहिचान गरेर अरू ठाउँमा पनि वितरण गरिने।
3: कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक बनेको छ। कंगोमा इबोलाका कारण अहिलेसम्म 2325 जनाको ज्यान गएको छ। हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले थारू आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। यस्तै कानून मन्त्री गौतमले नै संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुहुनेछ। त्यस्तै आजै विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। पहिरोले गाउँ नै जोखिममा परेपछि विस्थापित भएका जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ र 3 नम्बर स्यालाका 30 परिवारलाई त्रिपाल, भाँडाकुँडा, ब्ल्याङ्केट लगायतका बन्दोबस्तीका सामान दिइएको छ। रिसाङका 15 र स्यालाका 15 गरी 30 परिवारलाई राहत वितरण गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार एक सातादेखिको वर्षाका कारण भेरी नगरपालिका 1, 2, 3 र 4 झण्डै 300 परिवार प्रभावित भएका छन्, जसमा 4 मृत्यु भएको छ भने 25 घाइते भएका छन्। उनीहरूले खाद्यान्न, आवास, खानेपानी, औषधि उपचार तथा दैनिक उपभोग्य सामग्रीको समस्या भोग्नु परेको सीडीओ खडानन्द अधिकारीले बताउनुभयो। पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साधेको बताउनु भएको छ। हिजो राति प्रहरी हिरासतबाट निस्कदै उहाँले सरकारले जनआस्था विरूद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै गएर आफ्नो आवाज बन्द गर्ने खेल खेलिरहेको टिप्पणी गर्नुभएको हो। उहाँले समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्ने व्यवस्था हुँदाहुँदै सरकार स्वयंले आफूमाथि पात्र खड़ा गरी प्रतिशोध साधेको आरोप लगाउनु भएको हो। राज्यको निरंकुशता र जंगली तन्त्र विरूद्धको लड़ाई जारी रहेको उहाँको भनाइ छ। उहाँले आफ्नो गिरफ्तारी पेशागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कार्यवाही भएको टिप्पणी गर्नुभयो। जनआस्था अनलाइनमा छापेको समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गत साउन 27 गते पक्राउ गरेको थियो। निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण